0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रोहित फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चिकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज। किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
0: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, बरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 3 गते बुधबार, सन 2026 जून 17 तारीख जेठ शुक्ल पक्षको तृतीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मुगुको रेडियो मुगु 107.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
0: साउदी जाने श्रमिकको सीत परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
1: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
4: मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उ त बाँच्नु पर्यो नि पहिला चाहिँ।
0: G7 सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
1: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजय शुरूआत, फ्रान्सका एम्बापेको कृतिमानी गोल, अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनको क्रममा गएको आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो सरकारका जिम्मेवार अधिकारीबाट आएको पहिलो विवादित अभिव्यक्ति भने होइन। प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएका सचिव कृष्णहरि पुष्करलाई चेन अफ कमाण्ड मिचेको भन्दै किरकार गरियो र लगत्तै प्रधानमन्त्री शाहले व्यङ्ग्यात्मक स्टाटस लेख्नुभयो, मलाई पनि राजदूत बन्नु छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न। त्यस्तै जेठ 28 संसद बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्नुभयो, यो नैतिक आँट नैतिक उचाई मप्रति औंलो ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ, तर तपाईहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र वहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्ष्य गर्दै कानूनी प्रक्रियाभन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएका छन्। शब्द फरक भए पनि ती अभिव्यक्तिले राज्यशक्ति प्रयोगको सीमा र कानूनी शासनबारे प्रश्न उठाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी कसैले कानून उल्लंघन गरेको छ भने कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउन सकिने भए पनि सार्वजनिक रूपमा त्यस किसिमका भाषा प्रयोग गर्न उपयुक्त नहुने बताउनुहुन्छ। त्यस्तै नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे सार्वजनिक खरिद ऐन वा अरू कुनै नियमदेखि शब्दकोशसम्म खोज्दा नपाइने शब्द प्रयोग गरेर मन्त्री सुनिल लम्सालले समग्र पूर्वाधार विकास र निजी क्षेत्रलाई तर्साउन खोजेको बताउनुहुन्छ। कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी डाक्टर आरजू राणाले आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराउनु भएको छ। उहाँहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई ईमेल मार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिनुभएको हो। स्वास्थ्य उपचारका क्रममा नेपाल बाहिर रहेका देउबा दम्पतिले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउनु भएको छ। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाएको 4 पेज लामो ईमेलमा उहाँहरूले आफूहरू विरूद्ध भ्रमपूर्ण भाष्य सृजना नगर्न र धरपकड नगर्न समेत अनुरोध गर्नुभएको छ। देउबा दम्पतिले आफूहरू विरूद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गएको जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराउनु भएको छ। गएको असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागलाई देउबा दम्पतिको पत्र आजको अन्नपूर्णमा खबर छ।
2: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 झण्डै 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 शुल्क लाग्नेछ। गएको माघ 11 नेपाल र साउदीबीच श्रम सम्झौता सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा छ सदस्य अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना निकालेर साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ। यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउने छैनन्। साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ। यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजो युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको ध्यानाकर्षण समेत गराएको छ। कान्तिपुर दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको छ। राहदानी खरिदको ठेक्का सम्बन्धी अनियमितता अनुसन्धानका क्रममा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले अर्याललाई सोमबार बेलुका धनगढ़ीबाट काठमाडौँ आउने क्रममा तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट समातेको थियो। त्यसपछि केसी पक्राउ परेका हुन्। राहदानी खरिदसँग सम्बन्धित अनियमिततामाथि अनुसन्धान गर्ने सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। विशेष अदालतले महानिर्देशक अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राख्न हिजो अख्तियारलाई अनुमति दिएको छ। यसै गरी विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए। तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,59,648 रूपियाँ 59 पैसा असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
3: औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियमानुसार नवीकरण हुन नआएका 5,302 औषधि पसलको एकैदिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक श्रीवानी खड्कीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको जानकारी गराउनु भएको छ। नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र, सिफारिश पत्र तथा प्रमाणपत्रहरू स्वत रद्द हुने व्यवस्था ऐनमा रहेको छ। 28 जेठ 2083 नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वत रद्द भएको हो। 8 महिना अघि बनेको नियमावलीको संशोधित व्यवस्था अनुसार विभागले तोकेको समयभित्र दर्ता हुन नआएकाहरूलाई खारेज गर्न सक्ने व्यवस्था छ। विभागका अनुसार देशभर 26,300 फार्मेसी रहेका छन्। आजको नयाँ पत्रिकामा खबर छ।
2: काया कैरनमा एलनिनोका कारण खडेरीको जोखिम र गर्नुपर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्चाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना, नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश, एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस बढ़दो मरूभूमिकरण र खडेरी विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ। आज खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे चर्चा गर्दै गर्दा केही दिन अघि विकास भएको एल निनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ाएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओका अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एल निनो विकास भएको हो। यसपटक सुपर एल निनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओको चिन्ता छ। एल निनोको असर नेपालमा चाहिँ कस्तो पर्न सक्छ त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
8: विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एल निनो र लानिना। सरल भाषामा भन्नुपर्दा यो प्रशान्त महासागरको पानी असामान्य रूपमा ताप्ने वा चिसिने प्रक्रिया हो। समुद्रको पानी सामान्य भन्दा धेरै ताप्यो भने त्यसलाई एल निनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिना भनिन्छ। अहिले एल निनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। यसमा समुद्रबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल एल निनोको प्रभाव नेपालमा स्पष्ट देखिने गरेको बताउनुहुन्छ।
9: 1981 2020 हाम्रो आफ्नै अध्ययनमा एल निनो वर्षहरूमा 20% चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौं र यसमा चाहिँ फेरि चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल निनो चाहिँ अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 एल निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ, होइन? अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ।
8: यसरी सन् 1982, सन् 1997 र सन् 2015 पनि शक्तिशाली एल निनो विकास भएका थिए। तर यसपालि विकास भएको एल निनो यसअघि सन् 1877 विकास भएको जस्तै सुपर एल निनो हुन सक्ने धेरै विज्ञको चिन्ता छ। त्यस्तै यसपालि मनसुन भित्रन नै केही ढिलाइ भएको छ, तर यसमा भने एल निनो भन्दा पनि अरू प्रभावको कारण हुन सक्छ। प्रशान्त महासागरमा विकास भएको एल निनोको प्रभाव नेपालमा देखिन केही समय लाग्ने भएकोले साउन भदौमा सुक्खा ल्याउन सक्छ।
9: एल निनो सुरु भइसकेपछि यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ, होइन? अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एल निनोले बढी सुक्खा हुने देखाउँछ।
8: एल निनोको प्रभाव यो मनसुनमा मात्र होइन, आउँदो हिउँदमा पनि देखिन सक्छ। विश्व मौसम संगठनका अनुसार सन् 2027 यसको प्रभाव अझै बढ़न सक्ने भएकाले आउँदो हिउँद र प्री मनसुनमा पनि खडेरीको जोखिम उत्तिकै रहन्छ।
9: यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौ। किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ।
8: विज्ञहरूले बितेका केही महिनादेखि अत्यधिक चिन्ता व्यक्त गरिरहेको एल निनो केही दिन अघि विकास भइसकेको छ। हुन त थप विकास हुँदै जाँदा अहिले अनुमान गरेको जस्तो सुपर एल निनो नहुन सक्छ, तर देखिने सम्भावना पनि उत्तिकै रहेकाले अहिले नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलको सुझाव छ।
9: सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने जस्तै अब विषम परिस्थितिसँग जुद्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त, त्यो अवस्थामा चाहिँ विकल्प दिनको लागि चाहिँ विभिन्न बाली नालीको दिन सकियो। त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठुलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ पानीको स्रोत छ, अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ पानीलाई बचाउनु पर्नेछ, सिंचाईमा पनि त्यो धेरै पानी खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि होइन, त्यतातिर कसरी हामी जान सक्छौँ। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू, जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उसले बाँच्नु पर्यो नि पहिला चाहिँ।
8: सन् 1877-78 सुपर एलनिनोले विश्वभर भीषण खडेरी र अनिकाल निम्ताएको थियो। 18 महिनासम्म चलेको एलनिनोका कारण एसिया, अफ्रिकाका साथै ब्राजिल जस्ता देशले खडेरी र अनिकाल भोग्दा 5 करोड़ भन्दा बढ़ी मानिसले ज्यान गुमाएको अनुमान छ, जसलाई मानव इतिहासमै परेको सबैभन्दा भयावह वातावरणीय विपत्ति मानिन्छ। आशा गरौं यसपालिको एलनिनोको प्रभाव त्यही रूपमा देखिँदैन, तर सम्भावनाको सुई त्यतातिर पनि देखिएकाले सरकारले तयारी तीव्र बनाउनुपर्छ।
2: त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्दिलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, देशका 50% भन्दा धेरै सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी अध्ययन गर्छन्। यसले स्पष्ट देखाउँछ गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव। गाउँबाट बढ़दो बसाइसराई र गुणस्तरीय शिक्षाका लागि शहर पस्ने प्रवृत्तिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालयमा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआए आउँदा दिनमा यो समस्या झनै विकराल बन्ने शिक्षाविदहरू बताउँछन्। गाउँका विद्यालय धमाधम बन्द हुँदै एकापसमा गाविन थालेपछि गाउँको पहिचान समेत मेटिँदै जान थालेको छ। गाउँका विद्यालय रित्तिदै शहरमा भने भर्नाकै समस्या शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
12: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
10: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। टिकटकमा पारु कलेक्सन चलाउने काठमाडौँकी पारु घिमिरेले 2 महिनामा 375 थान पहिरन देशभरका विभिन्न शहरमा बेचिसक्नु भएको छ। उहाँले सामान पठाउनु अघि वा बेचेपछि मोबाइल ब्याङ्किङ मार्फत ग्राहकसँग पैसा लिनुहुन्छ। आफूले होलसेलबाट सामान किन्दा पनि डिजिटल माध्यमबाटै भुक्तानी गर्नुहुन्छ। पारूले जस्तै प्रविधि प्रयोग गरेर गरिने वित्तीय कारोबार नै वित्तीय प्रविधि अर्थात फिनटेक हो। यी सेवा खल्ती कनेक्ट आईपीएस फोन पे इजी लोन प्रभु मनी ट्रान्सफर डिजिटल टिग टीएमएस जस्ता सेवा वित्तीय प्रविधिका उदाहरण हुन्। यिनले बैंकसम्म पुग्नुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटाइदिएको छ। खाता खोल्नेदेखि शेयर कारोबार अनलाइन बुकिङ अनलाइन टिकटिङ भिडियो केवाईसी खाता बन्द गर्ने जस्ता सेवा वित्तीय प्रविधिले नै सम्भव तुल्याएका छन्। व्यवसायहरूको दैनिक कारोबार डिजिटल बिलिङ र अकाउन्टिङ सिस्टम निर्माण गर्ने वित्तीय प्रविधि कम्पनी आईएमएस सफ्टवेयर प्रणालीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार नेपालमा कोविड 19 महामारीपछि नगद रहित कारोबार तीव्र बनेको हो। अहिले सर्वसाधारण गोजीमा नगद नहुँदा पनि सामान किन्न सक्ने भएका छन्। उहाँ भन्नुहुन्छ, फोन पे वा नेपाल पे जस्ता प्रविधिले नेपालबाट विदेशी नै पैसा पनि जोगाएका छन् र कारोबारलाई पारदर्शी बनाएका छन्। नेपालमा फिनटेक अन्तर्गत डिजिटल भुक्तानीको जग बसिसकेको F1 सफ्टका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष शर्मा पनि बताउनुहुन्छ, F1 सफ्टले नै सन् 2009 नेपालको पहिलो वालेट एवं पेमेन्ट गेटवे ई सेवा विकास गरेको थियो। अहिले 22 मोबाइल वालेट सञ्चालनमा छन्। डिजिटल वालेट र मोबाइल ब्याङ्किङ एप जस्ता वित्तीय प्रविधिले व्यक्तिको कारोबारको तथ्याङ्क राख्ने र त्यही तथ्याङ्कका आधारमा बैंकले बिना धितो कर्जा दिने सुविधा ल्याइसकेका छन्। फैलिँदै वित्तीय प्रविधि बढ्दै डिजिटल कारोबार कान्तिपुर दैनिकमा खबर छ।
2: अब विदेशको खबर। फ्रान्समा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनको क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र नै सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्र रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राख्दै आएको छ। तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य मार्फत युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोर्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनैतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्। सम्मेलनका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विभिन्न अरब राष्ट्रका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। G7 सम्मेलनमा भएका निर्णयहरूले युक्रेन युद्ध, मध्य पूर्वको सुरक्षा चुनौती तथा विश्व आर्थिक स्थिरता जस्ता प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा सदस्य देशहरूबीचको साझा धारणा झल्काएको विश्लेषण गरिएको छ।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वेले विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। नर्वेका एर्लिङ ह्यालाण्डले 2 गरे। यस्तै क्रिस्टियन फास्टबेट्स र मार्टिन ओडेगार्डले 1-1 गरेका छन्। इराकका कप्तान आयमन हुसेनले 1 फर्काएका छन्। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजय शुरूआत गरेको छ। न्यूयोर्कको न्यूजर्सी स्टेडियममा गैराती सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोडेको हो। फ्रान्सको जीतमा कप्तान केलियन एम्बापेले 2 गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी भएकामा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको 66 मिनटमा माइकल ओलिसेको पासमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि 82 मिनटमा एड्रियन राबिओटको पासमा ब्राडली बार्गालाले गोल थप्दै फ्रान्सको अग्रता 2-0 बनाए। इन्जुरी समयको 5 मिनटमा इब्राहिम न्यायले सेनेगलका लागि 1 फर्काए पनि त्यसको 1 मिनटपछि एम्बापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि 3 गोल गर्दै फ्रान्सको जित पक्का गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरुडोको 57 गोलको कीर्तिमान तोडेका छन्। विश्वकपमा एम्बापेको कुल गोल संख्या 14 पुगेको छ। विश्वकप फुटबलमा अहिले बिहान 6:45 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्।
2: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 82-83 कुल बजेट खर्चको संशोधित अनुमान बढ़ाएको छ। अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको अनुमान संशोधन गर्दै 16,88,32 करोड़ खर्च हुने संशोधित अनुमान गरिएको थियो, तर जेठ 15 संसदमा पेश गरिएको आर्थिक वर्ष 83-84 बजेटको अनुसूचीमा संशोधित अनुमान 8 अर्बले बढ़ाउँदै 16,96,32,00,000 पुर्याइएको हो।
3: नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि पूर्वी नेपालका किसान, उद्योगी र निर्यातकर्ता यति बेला निराश बनेका छन्। चिया निकासीको मुख्य सिजनमै भारतले अवरोध गरेका कारण यसपटकको उत्पादित चिया गोदाममा थन्किएको हो भन्ने चिन्ता व्यवसायीको छ। सरकारी तहमा कूटनीतिक पहलको कुरा भइरहे पनि ठोस परिणाम भने देखिएको छैन। नेपाल निर्यात व्यवसायी महासंघले प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर यो समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। चिया अवरोधमा प्रधानमन्त्रीको साथ खोज्दै व्यवसायी आजको कारोबारमा खबर छ।
2: नेपाल भारत सीमा 10 गजा र सीमा स्तम्भहरूको अध्ययन सकेको संयुक्त फिल्ड सर्वे टीमका अधिकारीहरू पूर्वदेखि पश्चिमका सीमा स्तम्भ र त्यहाँ हुन सक्ने सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न सेटेलाइट प्रणाली जीपीएस जडान गर्न सहमत भएका छन्। बाँके, बर्दिया, दाङ र कपिलवस्तुसँग सीमा जोड़िएका क्षेत्रको 10 गजाको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको 3 नम्बरको फिल्ड सर्वे टोलीको हिजो नेपालगंजमा सम्पन्न संयुक्त बैठकका अधिकारीहरूले 10 गजाको सुरक्षाका लागि जीपीएस जडान गर्न सहमत भएका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
3: राष्ट्रपाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका 4 सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुरूला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमानी उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राष्ट्रपा सुदूरपश्चिम प्रदेश सभापतिमा सांसद जनक सिंह धामी, बागमती सभापतिमा सांसद अच्युतम लामिछाने, गण्डकी प्रदेशका सभापतिमा सांसद राजन गौतम र लुम्बिनी सभापतिमा सांसद मंजु भूषाल पराजित हुनुभएको खबर कान्तिपुरमा छ।
2: काया कैरनमा अब पालो उखानको
3: खेल्नेलाई भन्दा हेर्नेलाई मज्जा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
2: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
3: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
2: G7 शिखर सम्मेलन, अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
3: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजयी शुरूआत, फ्रान्सका एम्बापेको कृतिमानी गोल, अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन गजब छबा शीर्षकमा अविनले बनाउनु भएको, उसै पनि भीड़भाड़ हुने सरकारी अस्पतालमा अहिले हप्ताको 2 दिन सार्वजनिक विदाले बिरामीलाई थप शास्ति दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना डाक्टरले भीड़मै बिरामी जाँच गर्दैछन्, छेवैमा एक्सरे पनि छ, त्यो एक्सरे हेर्दै ती डाक्टरले सोध्दैछन्, कसको छाती हो यो? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर, 11 महिनामा विकास खर्च जम्मा 27% मात्र।
1: मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज, झण्डै 2000 विद्यार्थी दीक्षित हुँदै।
0: जुम्लाको चन्दननाथका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिन विद्यालय बन्द। तातो हावा र बढ्दो गर्मीले बाँकेको जनजीवन प्रभावित।
1: र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेको उत्कृष्ट शुरूआत, इराकमाथि 4-1 गोल अन्तरको जित, फ्रान्सद्वारा सेनेगल 3-1 पराजित। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर रहेको छ भने विकास बजेटको कार्यान्वयन पनि निराशाजनक रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले प्रदेश सभामा पेश गर्नुभएको नयाँ बजेटमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 2.94% सीमित रहने पूर्वानुमान गरिएको छ। गत वर्ष प्रदेश सरकारको आर्थिक वृद्धि दर 5.25% रहेकोमा चालू वर्षमा भट्टै घटेको छ। यस्तै चालू आर्थिक वर्षको 11 महिनामा कर्णालीको विकास खर्च जम्मा 27.46% मात्रै भएको छ। जेठ मसान्तसम्म चालूतर्फ 50.63% र पुँजीगततर्फ 27.46% खर्च भई समग्रमा 36.25% खर्च भएको छ। अहिले असार मसान्तसम्म 20.96 अर्ब बढ़ी खर्च हुने अनुमान गरिएको छ। 6.41 अर्ब भन्दा बढ़ी रकम बचत हुने भन्दै यही बचत रकमका आधारमा आगामी बजेटको आकार बढ़ाइएको छ। प्रदेश सरकारले आफ्नो आन्तरिक आय बढ़ाउन नसक्दा अनुदानले भर पर्नुपर्ने बाध्यता रहेको छ। प्रदेश स्थापना भएदेखि 2.5 अर्ब बढ़ीको बजेट अनुदानमा ल्याइसक्दा गत वर्षसम्म सरकारको आय भने जम्मा 3.57 अर्ब मात्र रहेको छ। मन्त्री शाहले प्रदेशको अर्थतन्त्रलाई विस्तार र चलायमान गर्न बहुवर्षीय आयोजनाहरूको श्रोत सहमतिको अवधि बढ़ीमा 3 वर्ष राख्ने नीति सरकारले लिएको पनि बताउनु भएको छ। श्रोत सहमतिले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म खरिद प्रक्रिया पूर्व शुरू नभएका र आगामी वर्षको बजेट नियोजनमा प्रस्ताव नगरेका आयोजनाको श्रोत सहमति खारेज गर्ने व्यवस्थालाई कड़ाईका साथ लागू गरिने पनि उहाँको भनाइ छ। सरकारले कृषि वन उद्योग तथा सेवा क्षेत्रको विकासका लागि से विकास तथा लक्षित कार्यक्रम सञ्चालन गरी रोजगारीका अवसर सृजना गरिने र प्रतिभा पलायन रोकी प्रदेशमा युवा उद्यमशीलताको विकासलाई जोड़ दिने पनि योजना ल्याएको छ।
1: मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज हुने भएको छ। विश्वविद्यालयको चौथो दीक्षान्त समारोह तथा 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागेको विश्वविद्यालयले बताएको छ। चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालय 2083 को संचार तथा प्रचार विभागका उपसचिव संयोजक डाक्टर विष्णु कुमार खड्गाले दीक्षान्त समारोहका सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो। दीक्षान्त समारोहमा 1928 विद्यार्थी दीक्षित हुने बताइएको छ। उहाँले कुल विद्यार्थी मध्ये 455 जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन समेत दिनुभएको बताउनु भएको छ। दीक्षान्त समारोहको अध्यक्षता शिक्षा मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुने भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेनाको प्रमुख आतिथ्यतामा रहने समेत बताएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक नारायण प्रसाद पौडेलले दीक्षान्त समारोहसँगै आयोजना हुने 18 विश्वविद्यालयको सभाको चालू आर्थिक वर्षको आमदानी र खर्चको समेत जानकारी गराउनु भएको छ। विश्वविद्यालयले आगामी आर्थिक वर्ष 83-84 को वार्षिक नीति तथा कार्यक्रम बजेटको स्वीकृति प्रस्ताव समेत सभामा प्रस्तुत गर्नुभनेछ। पौडेलले आगामी आर्थिक वर्षका लागि 1.49 अर्ब रूपियाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको छ। विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनका लागि हिजो नै शिक्षा मन्त्री एवं सहकुलपति सुर्खेत आइसक्नु भएको छ।
0: सल्यानमा ट्रेक्टरको ट्रली पल्टिँदा एक किशोरको मृत्यु भएको छ भने अरू दुईजना घाइते भएका छन्। भे एक त 6952 नम्बरको ट्रेक्टरको ट्रली पल्टिँदा बनकाटको पिण्ड नगरपालिका नौका 14 वर्षीय निर्मल भन्ने उत्तम एरीको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा घाइते एरीलाई उपचारका लागि बाँकेको कोरपुर स्थित मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। दुर्घटनामा पनि बनकाटको पिण्ड नगरपालिका नौका 55 वर्षीय भदेउली र 19 वर्षीय विनोद विक घाइते हुनुभएको छ। उहाँको पनि कोरपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1: सल्यान प्रहरीले वन ओढारमा लुकाइराखेको 5 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। कालीमेटी गाउँपालिकाबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरीकारले सल्यानले बताएको हो। कालीमेटी 5 जमु खोला स्थित हरियाली सामुदायिक वन क्षेत्रको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा 5 नाल अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरीकारले र अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको बताएको हो।
0: यस्तै जाजरकोटमा पनि बेवारिस अवस्थामा भरुवा बन्दुक फेला परेको छ। जाजरकोटको बारेकोट गाउँपालिका 4 स्थित छोटा बोट बोर सामुदायिक वन क्षेत्रमा बेवारिस अवस्थामा रहेको घरेलु हतियार भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको टोलीले जंगलमा फेला परेको भरुवा बन्दुक बरामद गरी थप अनुसन्धानका लागि कार्यालयमा दाखिला गरेको जनाएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको कर्णाली प्रदेशको सभापतिमा फेरि मदन खड्गा विजयी हुनुभएको छ। रासपाको प्रथम कर्णाली प्रदेश अधिवेशनले खड्गालाई पुनः सभापतिमा चयन गरेको हो। हिजो भएको मतदानमा खड्गाले सभापतिका उम्मेद्वार स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेतलाई पराजित गर्नुभएको हो। खड्गाले 288 मत प्राप्त गर्दा उपाध्यायले 63 र बस्नेतले जम्मा 35 मत पाउनु भएको छ। सुर्खेतमा रासपाको संगठन शुद्धिकरण विस्तारमा खड्गाले यसअघि नै भूमिका खेल्दै आउनु भएको थियो। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेल परेको अवस्थामा रासपामा उहाँ जोडिनु भएको थियो। यस्तै रासपामा पराजित बस्नेत भने दैलेखको निर्वाचन क्षेत्र नम्बर 1 रासपाबाट प्रतिनिधि सभाको उम्मेद्वार बन्नु भएको थियो। धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित सम्बन्धित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ जुटाउ वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौ अरूलाई पनि बचाऊ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156। के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
6: यो हो रेडियो टाइगर 99.2 MHz।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धिदर निकै कमजोर, 11 महिनामा विकास खर्च जम्मा 27% मात्र। मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज, झण्डै 2000 विद्यार्थी दीक्षित हुँदै, लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर: जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिनका लागि विद्यालय बन्द गरिएको छ। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिशमा चन्दननाथ नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक संस्थागत विद्यालय बन्द गर्न पत्राचार गरेको हो। बालबालिकाहरूमा केही दिनदेखि ठेउलाको संक्रमण व्यापक रूपमा देखिन थालेको र यसले फैलावट समुदाय स्तरसम्म तथा अन्य बालबालिकामा थप फैलन सक्ने उच्च जोखिम देखिएको हुँदा यसलाई महामारीको रूप नलिनका लागि समयमै नियन्त्रण गर्न आवश्यक रहेको भनिएको छ। शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाईले चन्दननाथ नगरपालिकाले असार 2 गतेदेखि असार 5 गतेसम्म विद्यालय बन्द गरेको बताउनुभयो। यता चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले विभिन्न विद्यालयमा ठेउला फैलन थालेपछि विद्यालय बन्द गर्न समितिले निर्णयको सिफारिश गरेको बताउनुभयो। चन्दननाथ नगरपालिकाका विभिन्न विद्यालयमा 35-45 जना बालबालिकामा ठेउलाको चिन्ह देखिएको उहाँले बताउनुभयो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले बालबालिकामा ठेउलाको समस्या भएको खबर आएपछि तत्काल विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको बताउनुभयो। उहाँले यस रोगको रोकथामको उपाय भनेको दूरी कायम नै गर्ने, सचेतना फैलाउने भएकाले सचेतन पनि आवश्यक भएको बताउनु भएको छ। नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य मन्त्रालयलाई समेत पदार्थ गरिएको छ।
1: हुम्ला र बाजुराको सीमा विवादका कारण हुम्लाका जनप्रतिनिधि र राजनैतिक दलका नेताहरू जिल्ला प्रशासन कार्यालयमा धरना बसेका छन्। हुम्ला र बाजुराको सिमाना विवादलाई लिएर हुम्लाको कवाड़ी, लामपाटा, रानीखर्क संरक्षण अभियानले जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धरना दिएका हुन्। खालपनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले विवाद समाधान भन्दा पनि एकतर्फी रूपमा लामपाटामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना गरेको भन्दै असन्तुष्टि जनाउनु भयो। हुम्लावासीको तर्फबाट जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरूद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि धरना बसेको उहाँको भनाइ छ। अभियानले धरनामा बस्नको कारण खुलाउँदै माग समेत सरकारसँग राखेका छन्। उनीहरूले लामपाटामा सहमति बिना र पूर्वाग्रही ढंगले संयुक्त रूपमा बेस क्याम्प स्थापना गरिएको बताएका छन्। संयुक्त सुरक्षा बेस क्याम्प नेपाल सरकारद्वारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नगरेसम्म बाजुराको गुम्बामा स्थापना गर्नुपर्ने उनीहरूको माग रहेको छ।
0: तातो हावा, लू, चर्को गर्मीका कारण बाँकेको जनजीवन प्रभावित बनेको छ। बढ़दै गएको तापक्रम र शरीर पोल्ने घामका कारण जिल्लाको जनजीवन केही दिन यता प्रभावित बनेको छ। भीषण गर्मीका कारण अत्यधिक गर्मीका कारण स्थानीय बजार दिउँसो सुनसान हुन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरू बाहिर निस्कने गरेका छन्। अत्यधिक गर्मीका कारण घरबाट बाहिर निस्कने बित्तिकै चक्कर लाग्ने गरेको बीपी चोक निवासी राजेन्द्र थापाले बताउनुभयो। असह्य गर्मी तथा चर्को घामले गर्दा बालबालिका बिरामी पर्न थालेपछि नेपालगंज, कोहलपुर, खजुरा, बैजनाथ र जानकीका सबै विद्यालय एकसाथ बन्द गरेका थिए। गर्मीकै कारण लोड थेक्न नसक्दा विद्युत आपूर्ति समेत अनियमित हुँदा नेपालगंज लगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको नागरिक सरोकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँले एकातर्फ विद्युत वितरणमा समस्याले पनि सर्वसाधारणको जनजीवन कष्टकर बनेको बताउनु भएको छ। विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रवाहले विद्युत उपकरण बिग्रिने रहने कारणले पनि थप समस्या निम्तिएको जनाएको छ। वितरण केन्द्र नेपालगंजका प्रमुख संजय कुमार मिश्रले कहिलेकाहीँ सिस्टम एवं सर्किट फेल हुने र माथिबाट सप्लाई नहुने हुँदा समस्या भएको बताउनु भएको छ। गर्मी बढ़दै गएपछि बजारमा फलफूल, ओखोको जुस, चिसो पेय पदार्थ बिक्री बढ़ेको छ। गर्मी अत्यधिक बढ्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप बढ़दै गएको अस्पताल चिकित्सकहरूले बताएका छन्।
1: जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको घटनाबारे समिति गठन गरेर छानबिन थालिएको छ। चोरी कसुरमा पक्राउ परेका विजयनगर नगरपालिका वडा नम्बर 10 घर भएका सहवीर बक्सको जेठ 10 गते बिहान मृत्यु भएको थियो। घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरको नेतृत्वमा समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर कार्कीको नेतृत्वमा समितिले पनि त्यस विषयमा छानबिन गरिरहेको बताएको छ। सबिर बक्सको जेठ 27 गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका थिए। अदालतबाट 5 दिनको म्याद लिएर प्रहरीले उनलाई हिरासतमा राखेको थियो। उनको जेठ 30 गते हिरासतमा बेहोश भएपछि उनलाई अस्पताल लगिएको कर्णाली प्रदेशका डीआईजी जयराम सापकोटाले बताउनुभयो। उहाँले बिहान 5 बजे नै उहाँको मृत्यु भएको बताउनु भएको छ। 21 वर्षका बक्स 7 पटक पक्राउ परेको समेत प्रहरीले

0: साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145878917।
2: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
2: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
3: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9884638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरे प्रसङ्गै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकीको राप्ती सुनारी गाउँपालिका 8 बालापुरमा लिफ्ट र सिकाई मार्फत खेतबारीमा पानी पुगेपछि किसानको जीवनशैलीमा परिवर्तन आएको छ। केही वर्ष अघिसम्म आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले 12 महिना खेतबारीमा व्यस्त हुने गरेका छन्। निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्का सिक्का आयोजना अन्तर्गत पश्चिम मूल नहरबाट लिफ्ट प्रणाली मार्फत सतही सिंचाई सुविधा पुगेपछि बालापुरमा किसान बेमौसमी तथा व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्। बालापुर लिफ्ट सिंचाई कृषक समूहका अध्यक्ष लोकबहादुर खत्रीले सिंचाई सुविधा किसानका लागि वरदान साबित भएको भन्दै अहिले खेतीसँगै उत्पादन पनि वृद्धि भएको बताउनु भएको छ। लिफ्ट सिंचाईको पानी आउन थालेपछि अहिले पहिले बाँझो रहने खेत अहिले सधैँ हरियो हुने गरेको उहाँको भनाइ छ। स्थानीय किसान उमा देवपुटाले आकाशे पानीको भरमा खेती गर्दा उत्पादनले परिवार धान्न कठिन हुने गरेको स्मरण गर्दै अहिले लिफ्ट सिंचाईका कारण 3 बाली उत्पादन गर्न सकिने अवस्था समेत आएको बताउनु भएको छ। सिक्का सिंचाई आयोजना संस्थागत विकास शाखाका अर्जुन नेपालीले सतही सिंचाई पुग्न नसक्ने क्षेत्रमा लिफ्ट प्रविधि मार्फत पानी पुर्याउने काम भइरहेको बताउनु भएको छ। सिक्का सिंचाई आयोजनाबाट करिब 43,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ। हालसम्म 22,500 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार भइसकेको छ। सतही सिंचाई नपुग्ने 16 स्थानमा लिफ्ट प्रणाली मार्फत पानी पुर्याउने योजना अनुसार पश्चिम नहर क्षेत्रमा 4 आयोजना सञ्चालनमा आइसकेका छन्। यस्तै पूर्वी नहरमा 11 र पश्चिम नहरमा 1 स्थानमा निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ।
6: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा शुरू भएपछि सेवाग्राहीमा खुशी छाएको छ। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डाक्टर सुरेश रसाईलीले युरोलोजी सेवा स्थानीय स्तरमा नै प्रभावकारी बनेसँगै बिरामीहरू खुशी भएको बताउनुभयो। यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विश्वकीय उपचारका लागि बिरामीलाई बाहिर शहर जानुपर्ने बाध्यता रहेको थियो। प्रतिष्ठानमा अत्याधुनिक उपकरण सहित यो सेवा विस्तार भएपछि बाहिर जानुपर्ने बाध्यता हटेको छ। हाल ओपीडी सेवा मार्फत दैनिक 70 भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्।
5: धेरै खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत नर्वेले इराकलाई 4-1 अन्तरले हराउँदै शानदार विजय शुरूआत गरेको छ। अमेरिकाको बोस्टनमा भएको खेलमा नर्वेले उत्कृष्ट शुरूआत गरेको हो। फिफा विश्वकपमा 28 वर्षपछि फर्केको नर्वेको शुरूआती खेल नै उत्कृष्ट देखिएकाले यस समूहका रहेका फ्रान्स र सेनेगललाई आगामी यात्राका लागि चुनौतीपूर्ण बन्ने भएको छ। यस्तै जीत सँगै विश्वकप 2026 नर्वेले 3 अङ्क समेत जोड़ेको छ। यस्तै फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरीमा टुंगिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कुल 4 गोल

0: भएको। खेलको 66 मिनटमा फ्रान्सका लागि किलियन एम्बापेले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो भने खेलको 82 मिनटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्स अग्रता दुब्बर बनाउनु भएको हो।
1: खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर। 11 महिनामा विकास खर्च जम्मा 27% मात्र।
1: मध्यपश्चिम विश्वविद्यालयको 4th दीक्षान्त समारोह आज, झण्डै 2000 विद्यार्थी दीक्षित हुँदै।
0: जुम्लाको चन्दननाथका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिन विद्यालय बन्द। तातो हावा र बढ्दो गर्मीले बाँकेको जनजीवन प्रभावित।
1: र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेको उत्कृष्ट शुरूआत। इराकमाथि 4-1 गोल अन्तरको जित। फ्रान्सद्वारा सेनेगल 3-1 पराजित। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 7 बजेको छ।
3: एक्स ट्राइसका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाऊ।
4: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98-85-25-002।
5: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइक फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5। असार 3 गते दिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
6: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता। डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स। महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
4: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
6: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 67 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइ फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असार 5 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: केपी पोली किन्नी घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही असार 5 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848 0667 र 9869 54 78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
4: तपाईँ मात्रै चुरोट, श्रुति, गाजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन, तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
3: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
5: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, भाग छ।

0: तपाईँलाई के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
4: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेबाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेबाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
5: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको

0: तनावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरिगाउँ बजार बर्दिया।
2: यो साल त ढुक्क भयो है बुढी।
3: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
2: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
5: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
6: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
7: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
8: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
9: लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे, चिठा भाग्य हेद्या, घर बनाउन कि लेखा माटो हेद्या, वास्तुशास्त्रका बारेमा सबै बताउने, पृथ्वीको उद्धार गद्या, रत्न रे जन्तर बीज लाउने, जन्म कुण्डलीमा भएको दोष, ग्रहको शान्ति, विशेष धार्मिक रे, बौद्धिक विधि बठे गद्या।
10: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन,
9: फोन गद्दकी लेखा फोन नम्बर 9845-3976-58 रे 9814-2736-36-01 तमु फोन बठीलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। खादबारीमा रहेको रेडियो संघको सभाको स्टुडियोबाट नेपालभरमा एकैसाथ हामी यतिखेर बोलिरहेका छौं। तपाईँको रेडियो सेटसम्म, मोबाइल सेटसम्म, घर घरमा तपाईँहरूसँग हामी यो आवाज दिइरहेका छौं। तपाईँ प्रत्यक्ष रूपमा हामीसँग कुराकानी गर्न र हामीसँग भएका विभिन्न जानकारी दिनको लागि रेडियोको माध्यमद्वारा पनि फोन गर्न सक्नुहुन्छ भने खादबारीमा पनि हामीलाई प्रत्यक्ष रूपमा आज भेट्न सक्नुहुनेछ। हिजोको उपस्थिति न्यून रह्यो, हिजोको उपस्थिति जम्मा चारदेखि पाँचजनाको मात्रै भयो, त्यस कारणले गर्दा अब आज पनि आउनु भएन भने हामी फर्किनुपर्ने हुन्छ। तपाईँहरू आज आउन सक्नुहुन्छ अनि हामीले हिजो पनि बोल्यौं, भोलि पनि एकजना आउने कुरो भएको छ, त्यति होला। अब जति आउनुहुन्छ आज फटाफट रूपमा घरबाट हिँडिहाल्नु होला, कार्यक्रम सुन्दै हुनुहुन्छ, हेराउन मन छ भने आज हिँड्नु होला। आज हिँड्नु भएन भने अब समय लगभग सकिएको छ। अर्को कुरो भनिहाल्छु, चिना लिनको लागि मैले धेरै ठाउँमा के गर्ने गरेको छु भने चिना टिप्पणी बनाउन आउनुहुन्छ अनि आएपछि मसँग गुरुदेव पैसा छैन, मसँग घरमा पनि छैन अथवा होइन परिवारमा पैसाको अभाव छ भन्नुहुन्छ, चिना बनाइदियो अनि हुन्छ नि भने तपाईँको चिना चाहिँ निशुल्क गरिदिन्छु भन्नु, लिने आउनुहुन्न। यहाँ पनि त्यस्तै समस्या पर्यो, उहाँले सुन्नु भएको छ, म उहाँको नाम लिदिनँ, उहाँको नाम, उहाँको श्रीमानको नाम, बच्चाको साल महिना सबै याद छ मलाई, तर नाम भनिनँ, आइदिनु होला। कृपया तपाईँहरूलाई हामीले सहयोग गरेका छौं, चिनाहरू पैसा नहुनेलाई हामीले निशुल्क रूपमा चिना बनाएर दिने, भोलि आउनु है लिनलाई, म आज तयारी गर्छु भनौँ, आउनु भएको छैन, तीन चार दिन भएको छ, सुन्नुभयो रेडियो भने आउनु होला, तपाईँको नै चिना हामीले तयारी गरिएका छौं। तपाईँले हामीलाई प्रत्यक्ष रूपमा भेटेर चिना लिएर जान सक्नुहुन्छ, अन्यथा चिनाको फेरि हामी भोलि नाम भन्नु बाध्य हुन्छौं, हामीलाई तपाईँको पैसा चाहिएको होइन, निशुल्क भने त आउनु न कम्तीमा, मान्छेले यही समस्या हुन्छ, निशुल्क भनेपछि आप त्यसको भ्यालु नै भएन कि, त्यही भएर तपाईँहरूले निशुल्क हामीलाई जो जसले चिना बनाउनु दिनु भएको छ, हामीसँग चारदेखि पाँचवटा चिना निशुल्कका चिनाहरू हाम्रो होटलमा रहेका छन्, तपाईँ लिन आउन सक्नुहुन्छ आजै र भोलिसम्म आउनु र चाँडो गरेर है, आउनु भएन भने फेरि नाम भनेर बर्बाद हुन्छ फेरि, मतलब कि काम लाउनु हुँदैन, काम लगाइसकेपछि तपाईँले कामको सदुपयोग गरिदिनु, कम्ती लिन त आइदिनु, हामीले पैसा पर्दैन भनिरहेको छौँ होइन, त्यसो भएको हुँदा सम्पर्कमा आउन तपाईँलाई अनुरोध गरे र अन्य भक्तहरूको पनि चिना बाँकी हुन सक्छ, सम्पर्कमा रहेर आउनको लागि अनुरोध गरे है। अब हामी जाने बेला भयो, अब हामी जाने बेला भइसकेपछि फेरि तपाईँले भोलि हामी यहाँबाट हिँडिसकेपछि अत्यारो हुँदैन, त्यसो भएको हुँदा छिट्टोभन्दा छिट्टो तपाईँ हामीलाई भेट्न होटल होराइजन चाँदनी चोक खानबारीमा आउन सक्नुहुन्छ। आज र भोलि बिहानसम्मको उपस्थिति हेरौँ, आजको उपस्थिति निकै भयो भने फेरि भोलि पनि दिने भएर रहन सक्छौँ, आजै मान्छे आउनु भएन भने चाहिँ फेरि हामी नरहन पनि सक्छौँ। अबको दिनमा जानकारी गराए, कार्यक्रम ज्योतिष तर्फको शुरूवाती चरणमा छु, अब ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग र ग्रह गोचरबाट। आज मिति 2083 साल, आज असार महिना हो, आज असार महिनाको 3 गते बुधबार, तदनुसार ईस्वी सन् 2026 आज जुन 17 तारिक नेपाल सम्मत 1146 रहेको छ। तथुलाथ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु शुद्ध ज्येष्ठ शुक्ल पक्ष, आज परम पवित्र पावन दिन छ। आज विशेष दिनमा तपाईँहरूलाई आजको दिन सूर्योदयबाट हेर्दा तृतीय तिथि 52 घडी 21 पला रात्रिको 26:06 पुनर्वसु नक्षत्र 32 घडी 3 पला 17:59 ध्रुवयोग 51 घडी 25 पला तैतिलकरण 25 घडी 5 पला आज आनन्द दिगमा गदयोग रहेको छ। आजको दिन मानको समय 34 घडी 34 पला बिहान सूर्योदय 5:10 जाँदा भयो, सन्ध सूर्यास्त ठिक 7 बजेर हुने जानकारी गराउँछु। अब यो जानकारी सहित आज विशेष गरी रम्भा व्रत, आज कोशीको उत्पत्ति भएको दिन महाराज 17 साल जन्म जयन्ती, आज विशेष गरी कृष्ण प्रणामीहरूको लागि महाराजजीको विशेष गरी जन्म जयन्तीको उत्सवमा सबैले उहाँको श्रद्धा सुमन अर्पण गर्ने दिन, हाम्रो तर्फबाट पनि श्रद्धा सुमन। अब कार्यक्रम ज्योतिष दर्पणमा जानकारी गराउँ ग्रह गोचर, सूर्य यतिखेर मिथुन राशिमा प्रवेश गरिसक्नु भएको छ भने चन्द्रमा यतिखेर मिथुन राशिमा रहनु भएको छ, मंगल मेष राशिमा छन् भने बुध यतिखेरको अवस्थामा मिथुन राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र यतिखेरको अवस्थामा हेर्दा कर्क राशिमा रहेका छन् भने शनि ग्रह मीन राशिमा रहेका छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका राशिले के भन्छन्, तपाईँका ग्रहलाई कसरी व्यतीत हुन्छ तपाईँको मेष आदि बाह्र राशिफल, अबको क्रममा भने तपाईँको राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन शुभ छ, पराक्रमिक छ, आमदामीका स्रोत वृद्धि रहन्छ, तर स्वास्थ्यमा भने विशेष ख्याल गर्नु राम्रो हुन्छ। राम्रो दिन छ, शेयर बजारमा लगानी गर्न फाइदा मिल्ने दिन छ, आजको दिनमा राजनीतिमा सफल हुने दिन छ।
1: मिथुन राशि,
0: गर्दै आएका कामबाट सफलता मिल्नेछ, राजकीय सम्मान प्राप्त हुन्छ, सरकारी जागिरमा पद वृद्धि हुने योग छ, धर्म कर्ममा वृद्धि रहनेछ।
1: कर्कट राशि,
0: खाद्यान्न व्यवसाय होटल व्यवसाय हुनेहरूको लागि दिन शुभ, मांगलिक कार्यमा मन जान सक्छ, धार्मिक कृत्यहरूमा मन जाँदा मन भने हर्षित रहनेछ। ग्रहहरू सामान्यतया बिग्रीको अवस्थामा छन्, काममा असहज हुन सक्छ, कृषि र पशु चौपायबाट घाटा बिहोर्नु पर्ला, याद गर्नुहोला आजको दिन कारोबार गर्दा अलिकति तपाईँको लागि असहज वातावरण राशि सिम्मलाई संकेत छ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ, गीत संगीत र साहित्यिक प्रेमीहरूको लागि भने दिन शुभ छ, प्रेममा सफलता हात पर्नेछ। मन प्रसन्न रहनेछ, कृषि र पशु चौपायबाट आजको दिनमा मनोज्ञ धन आर्जन गर्न सकिनेछ, जग्गाको कारोबार लेनदेनमा आजको दिन सकारात्मक बन्ने योग छ। महत्वपूर्ण वस्तु उपहार प्राप्त रहन सक्छन्, अलिकति तपाईँको लागि मनमा भने धेरै कुराहरू खेल्न सक्छ, अरूको चिन्ताले गर्दा आफूलाई सताउने युग राशिमा संकेत छ, अरूको बारेमा भन्दा आफ्नो बारेमा सोच्नु, हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ। धनु राशि, हुनेको लागि मान सम्मानमा वृद्धि रहन्छ, ठिकताका कामबाट सफलता मिल्नेछ, आजको दिनमा अलिकति केही चन्द्रमाको दोष परेको कारणले गर्दा विशेष ध्यान दिनु अन्यथा काममा शुभ छ। तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि रहन्छन्, शत्रु वृद्धि हुँदा काममा बाधा आइपर्न सक्ने योग छ, विशेष सावधानी अपनाएर अगाडि बढ्नु राम्रो होला। कुम्भ राशिको लागि लग्नमा राहु तर पञ्चम स्थानको ग्रहले गर्दा विद्यामा राम्रो रहन्छ, मुख चुच्चो भए पनि दिमागले काम गर्न सक्छ, काममा सकारात्मक ऊर्जा प्राप्त छ। मीन राशिको लागि स्वास्थ्यमा उपचारमा धन खर्च वृद्धि रहन्छ, तपाईँले गरेका कामबाट असहज हुन सक्छ, लामो दीर्घ यात्राहरूमा विशेष ध्यान दिनुहोला राम्रो हुन्छ।
2: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 3761।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामीसँग भएका विभिन्न जानकारी र तपाईहरूसँग भएका विविध जानकारीहरूलाई हामी एकै साथमा तपाईसँग र तपाईसँगका विशेष विशेष कुराकानीहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी हरेक दिन तपाईहरूसँगका विशेष कुराकानी र तपाईहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 मा तपाईसँग हामी कुराकानी गर्ने प्रयासमा छौं। खानबारी आएको पनि लगभग 20 दिन पूरा भयो होला, होइन भएन 20 दिन पूरा भयो। अब हामी तपाईहरूसँगका विशेष जानकारी दिने प्रयासमा लागिरहन्छौं। 19-20 दिनको बसाई खानबारीमा भयो। अब आज पनि हामीले तपाईँहरूलाई प्रतीक्षा गर्नेछौ, भोलि पनि प्रतीक्षा बिहानसम्म गर्नेछौ। भोलि चाहिँ आउनुभयो भने आउनुभयो, अब आज उपस्थित हुनुभयो भने फेरि हामी भोलि दिनैभरि रहने भयो भने भोलि तपाईँले रेडियोमा जानकारी गराइहाल्छौ। अब आजको उपस्थितिबाट थाहा हुन्छ भोलि आउन मन लागेको छ, आज हामी भ्याइएन, रोपाई छ भने आज फोन गरेर म भोलि आउँछु है भनेर भोलि बिहान 9:30 बजेसम्म तपाईँ खानबारीको चाँदनी चोकमा रहेको होटल होराइजनमा आउनुभयो भने भेटघाट हुन्छ, अन्यथा दुःख नपाउनु होला। फेरि छुट्नु होला फेरि अब, अनि हामी जाने आउने भयो भने राम्रो हुँदैन। सल्लाह गरेर फोन चाहिँ अनिवार्य रूपमा गर्नुहोला यही नम्बरमा 98453 97 658 र 98142 73 601 तपाईँ सिधा सम्पर्क गरेर दिउँसो फोन गरेर पनि आउन सक्नुहुन्छ। अहिलेलाई कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। तपाईँ पनि आउनुहोला, आफ्नो जिज्ञासाहरू राख्नको लागि सम्पर्कमा आउनुहोला। कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरे। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: देवी
0: कार्की ओखलडुङ्गा। कुन गाउँमा हुनुहुन्छ ओखलडुङ्गाको? च्यानाममा हुनुहुन्छ। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: रेडियो ओखलडुङ्गा सुन्छु नि त, 3-4 महिना भइसक्यो, 2 महिना जति भएन आएको।
0: कार्यक्रम आउनु छोड है,
1: रेडियो बन्द भइसक्यो,
0: रेडियो बन्द भयो, बर्बाद भइरहेको जहीँ तहीँ रेडियो बन्द हुने भयो, अब के गर्ने? रेडियो बन्द भयो भने त हाम्रो केही लाग्दैन, कार्यक्रम आएको होइन भने बरु अर्को हुन्छ। त्यहाँ रेडियो बन्द भएको छ भने तपाईँले अर्को रेडियोमा कार्यक्रम कहाँ हाल्दाखेरि सहज हुन्छ, दिउँसो सम्पर्कमा रहनु है।
1: रेडियो
0: ठिकै छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा चाहनुहुन्छ?
1: आफ्नो बारेमा।
0: मलाई साल महिना गर्दै समय भन्नु त।
1: 2062 बैशाख 1 गते बिहिबार 4:29 जाँदाखेरि राति बिहान हुने बेला
0: 4:29
1: हजुर।
0: के बारको राति के बारको बिहान?
1: बिहिबारको राति शुक्रबार बिहान हुने बेला।
0: कुन जिल्लामा?
1: ओखलडुङ्गा।
0: कति गते राति कति गते बिहान?
1: 1 गतेको राति 2 गते बिहान हुने बेला। म आफ्नै हो
0: धनलक्ष्मी मिथुन राशि हुन्छ।
1: हजुर,
0: लग्नमा राहु छ, अलि एकरो हुनुहुन्छ हो, दाँत एउटा उछिटेको छ हो, छुच्ची पनि माको छुच्ची हुनुहुन्छ है, आमासँग अलिअलि कुरो हुन्छ, बाबासँग थाहा छ क्रम मिल्दैन हो, ए हुनुहुन्न भने चाहिँ फाप्दै फापे है। अब ग्रहमा हेर्दाखेरि के देखिन्छ भने अहिले 21 वर्ष हुनुभयो, उल्का चल्या रहेछ है, पढाइ पनि अब बिग्रिने पाटोमा गइसकेछ, सक्यो पढाइ, कति
1: पढ्नुभयो?
0: सक्यो। ए अनि किन नपढा त, ग्रह बिग्रिरहे हो, मती बिगार्नु भएछ नि त, मती बिगार्नु भयो, गुरुचन्द्रले एक परेको छ सप्तम स्थानमा, बिहा पनि टिक्दैन, फेरि मती जहाँबाट बिग्रेको छ त्यो पनि राम्रो हुन्न है, बुझ्नु पनि भएन, वैवाहिक जीवनमा पनि राम्रो छैन, बिहे गर्नुभयो?
1: गरेको।
0: अनि अहिले के छ अवस्था?
1: ठिकै छ अहिले,
0: ग्रहहरू बिग्रेका छन्, गुरुचन्द्रले शान्ति गर्नु, सप्तम स्थानको मालिक बुध लग्नमा गएर निज भएर बसेको छ, ख्याल गर्नु नि, फेरि राहुले पनि दृष्टि गरेको छ, जायसे तनुगे जाता पराजाया सुलम पट, अरूको श्रीमानसँग फोना बोल्न मन लाग्छ अरे, बुढोसँग कुरा मिल्दैन रे भन्छ शास्त्रले. मैले शास्त्रको श्लोक पढाए है, जाएसे तनुकि जाता, सातौँ घरको मालिक लग्नमा गएर बस्छौ. त्यसमा पनि निज भएर बस्छ नि त फेरि, होइन निज भयो भने जाने बित्तिकै त होइन, निज भयो भने के हुन्छ भर जाया सुलम्पट बुद्धि बिग्रिन्छ अरे, दुईटा बिहे हुन्छ अरे, तिनटा बिहे हुन्छ अरे है. अब राम्रै भएको बेला नि शान्ति गर्ने हो. तपाईँहरू के हुन्छ भने राम्रो भएको बेला बाबुले भन्दै गर्छन् भन्ने, अनि भोलि बिग्रेको भोलिपल्ट लो गुरु भन्ने आएछ, हामीले केही पनि गर्न सक्दैनौँ. राम्रो हुँदैखेरि भोलि बिग्रिने कुरोलाई हामीले अहिले सावधान तपाईँलाई मैले गराइसके. अब यो सावधान हुनु भयो भने काम बन्यो, होइन सावधान हुनु भएन भने भोलि बिग्रिन्छ. मैले त शास्त्रको श्लोक पढ्ने हो, मलाई अरू थाहा छैन है. त्यही भएको हुँदा विशेष ध्यान दिनु होला, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने है. अनि फेरि चाहिँ अलिकति ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्दै गर्नुभयो भने राम्रो हुन्छ है त. अब सबैभन्दा राम्रो तपाईँको लागि गुरुचण्डलीको शान्ति गर्ने, बिहिबारको व्रत बस्ने, राहु केतुको प्रभाव छ, लग्नमा राहु छ, सप्तमा केतु छ, यसले वैदिक जीवन बिगार्छ. राहु केतुको रथमा पाइन्छ, गोमेद लसुन्य भने रथमा धारण गर्ने, एउटा मृत्युञ्जयको कवचहरू धारण गर्ने, बिहिबार केराको बटमा पूजा गर्ने, अलिक घमण्डी नहुने, र व्यवसायको लागि चाहिँ काठको काम, कृषिको काम राम्रो हुन्छ. सरकारी जागिरको लागि सम्भावना खानुभयो भने छोड्नु पर्ने योग छ, अलिक गाह्रो छ. आठङ्ग रातो पूर्व राम्रो हुन्छ. छुट्टिन्छु, राधे राधे. हामी कार्यक्रम ज्योतिष तर्पणको बसाइमा छौ. हामी प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई हामी दिने एउटा प्रयास गरिरहेका छौँ, र हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विशेष कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौँ. कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु. को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु? यतिखेर सभा पोखरी
1: सन्तोषको
0: शुभ नाम
1: तारा खनाल हो.
0: ठ्याक्कै फोन लागेको आज है?
1: हजुर लाग्यो सर. हजुर
0: अनि यहाँ आउनुभयो कि भएन भेट्नलाई?
1: हजुरलाई भेट्यो अरे, म यहाँ आइसके.
0: तारा खनाल हो, सभा पोखरी.
1: हजुर हजुर.
0: कतिजनाको हेर हेर्नु बुझ्छिन?
1: मैले त छोरोको मात्रै हेरेर आए.
0: छोरालाई भनेको मिल्यो कि मिलेन? मैले के भने, के उपाय गर्नु भने कि राम्रै छ भने?
1: ठिकै छ. यो के अरे, अब यो पहिले हेराउँदाखेरि दोष मङ्गलिङ भन्नुभएको थियो अनि तपाईँलाई मैले अहिले हेराउँदा तपाईँले गर्नुभयो, यति लाउनु भयो भने ठिक छ अहिले भन्नुभयो.
0: राम्रै छ होइन?
1: ठिकै छ गुरु, ठिकै छ.
0: फेरि यहाँ तपाईँले सभा पोखरीबाट बोल्नु भएको?
1: हजुर हजुर.
0: यहाँबाट उहाँ यहाँ हेराएर पनि घर पुगिसक्नुभयो?
1: गइसके.
0: अहिले अहिले यहाँ यहाँ भेटेर पनि उहाँ गएर पनि सुनिरहन्छ मन लाग्छ होइन?
1: लाग्छ नि गुरु, लाग्छ नि. कति कुराहरू हजुरले बोलेका कुराहरू अब सम्झिएर यस्तो गर्नु उस्तो गर्नु भन्नुहुन्छ, अनि अब हामीले अब अहिले त्यस्तै गरिराखेका छौँ, हामीलाई राम्रो छ.
0: तपाईँको अनि तपाईँहरू कार्यक्रम सुन्नुहुन्छ, रेडियो खानपानले कार्यक्रम दिनदिनै हाल्नु भएको छ कि छैन, याद छ? अनि रेडियो प्रश्न सुनिन्छ कि सुनिँदैन?
1: सुनिन्छ गुरु, सुनिन्छ.
0: ए लु भन्नु त, अब कार्यक्रम सुन्न छोड्न भएन, रेडियो सङ्घ सभा दिनदिनै सुन्नु पर्यो होइन?
1: एघार
0: बजे कुरा रेडियोले हालेको हाले गर्छ नि त होइन?
1: हो नि.
0: ल अहिले कार्यक्रममा कसको बारेमा हेर्ने थियो आज?
1: म ठुलो छोराको
0: छोराको साल महिना गते समय भन्नु त,
1: यो फागुन नौ गते
0: पहिले नातिकन ओम भन्नु त, अनि तपाईँ आत्तिनु भयो धेरै.
1: चौवन्न साल फागुन
0: फागुन
1: नौ गते
0: नौ गते के बार थियो?
1: शनिबार.
0: कति बजे जन्मको?
1: साढे दुई.
0: दुई बजेर तिस मिनटमा?
1: हजुर.
0: साढे दुई दिउँसो कि राति?
1: दिउँसो.
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
1: शङ्खसभामै हो गुरु.
0: शङ्खसभा घरमै कि?
1: घरमै हो गुरु.
0: सभा पोखरीमा जन्म भयो होइन?
1: हजुर.
0: मूल मूलको पहिलो भयो यो सभा पोखरी भनेको पहिलेको धुपु होइन?
1: धुप स्याबुन
0: स्याबुन धुपु सबैलाई अहिले सेवा पोखरी भन्छ हो अब यहाँबाट आउँदाखेरि मूलको पहिलो पाओ पिताजी पिर्ने मूलको शान्ति गर्नुपर्ने रहेछ यो चाहिँ हेराउनु पर्थ्यो नि चिना यो चाहिँ बिग्रिया रहेछ चिना अनि
1: कान्छु छोराको चाहिँ हेराए अनि अहिले अब अहिले यति नै हेराउ भनेर गुरु
0: कान्छुको प्यारो भयो अब यो जेठोको बिग्रिया रहेछ मूलको पहिलो पामा जन्म भएको रहेछ यो अहिलेसम्म कसैले भनिदिएका थिएन तपाईँलाई
1: प्राय देखाएकै थिएन गुरु
0: 27 वर्ष भयो अहिलेसम्म चिना पहिले कहाँ देखाउनु पर्छ क्या पहिलेको चिना देखाउनु पर्छ पहिले गर्नुपर्छ बाबु छोराको पुरै मिल्दैन बाबुलाई पिर्ने एक परेछ छोरो जन्मेपछि बुवा रोगी बन्ने बुवालाई अशुभ हुने अनेकौं मुद्दाहरू लाग्ने भएन के भयो
1: भयो गुरु
0: भयो अनि हेर्दै पहिले हेरेर शान्ति गराउनु पर्दैन अझै पनि बिगार छ है अनि फेरि तपाईँ घरमा त पितृदोष देखिन्छ घरको पूर्वपट्टि फोहोरे फोहोर छ अरे पूर्व फर्किँदाखेरि दाहिनेपट्टि पनि पानीको ट्याङ्की छ अरे सेफ्टी ट्याङ्की छ अरे के राख्नु भएको छ
1: त्यस्तो पानीको ट्याङ्कीहरू त छैन गुरु हामी मूलकै पानी खान्छौँ
0: होइन घरको तपाईँको घामुदर्नेपट्टि फर्किँदा दाहिने हातपट्टिको त्यसलाई आग्नेय कोण भन्छौ त्यो आग्नेय कोणमा चाहिँ अलिकति पानीको धाराहरू छ कि त्यहाँ ल्याएर ट्याङ्की राख्नु भएको छ कि अथवा त्यहाँ भाडाहरूमा त्यहाँ चिसो छ कि के छ भन्नु त
1: ट्याङ्कीहरू त हामीले केही पनि राखेको छैन गुरु अब दाहिने साइडमा जाँदा चाहिँ धारै छ हाम्रो
0: मैले भने त दोष देखिन्छ अब यो गुरु चन्द्र योग अङ्गारक योग सूर्य ग्रहण योग परेर रहेछ बाबु छोरा गुरु नमिल्ने घरमा पितृको दोष छ कोही अकालमा मृत्यु भएको थियो अस्ति अर्को छोराको हेर्दा नि भने कि भनिन
1: भन्नुभयो
0: को मर्या छ त अकालमा
1: अकालमा त अहिले गुरु अब हजुर हजुरमा खस्नु भएको हो कालबतीले नै जानुभएको हो
0: अरू कोही
1: अरू अकालमा त त्यस्तो हुनुहुन्न
0: तपाईँको देवर जेठाजीहरू कोही अकालमा मृत्यु भएको दोष छ अहिलेको अवस्थामा छोरालाई त्यस्तो ग्रहहरू छैन अब यो भ्रामरी भन्ने ग्रह छ चञ्चल अवस्था हुन्छ महामृत्युञ्जयका जपहरू गराउनु पूजापाठ गराउनु दाजुभाइसँग पनि खासै सम्बन्ध राम्रो हुँदैन है त
1: हजुर अनि सबै राम्रै होला नि शुभ अङ्क शुभ रङ
0: एक अङ्क राम्रो हुन्छ सबैभन्दा यो तपाईँको छोराको लागि चाहिँ रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ है
1: विदेशमा छ उसको कमाई यताउता अब यसो घर परिवार श्रीमतीहरूसँग कस्तो होला गुरु
0: सबैसँग राम्रो हुन्छ अलिकति कमाएको पैसाहरू नटिक्ने खालको हुन्छ यो गुरु चन्द्र योगहरू पर्यो भने ग्रहको शान्तिहरू गरिसकेर राम्रो हुन्छ राम्रो गुरुबारलाई घरमा बोलाएर शान्ति गराउनु होला है त राधे
1: राधे राधे गुरु राधे राधे
0: कार्यक्रममा हुनुहुन्थ्यो सभा पोखरीबाट रेडियो सङ्घको सभा सुनेर साथ दिनुभएको छ अब यहाँ आएको एक दुई दिन फोन आएको थियो सबैबाट यो खानपारी एरियाबाट भनौँ न यो जिल्लाबाट यहाँ आएको एक दुई सबैमा यहाँ आउनुभयो फोन गर्नु अब फेरि घर घर फेरि सबैले फोन गर्नु भेला भएको छ फेरि एक दिनपछि गुरु कहिले आउने खानबारी भन्नुहुन्छ फेरि पनि भन्छु खानबारीमा आज पनि भेट्न सकिन्छ यहाँ धेरैको हल्ला के भयो भने गुरुदेव त गइसक्नु भयो भन्ने छ होइन म आज पनि खानबारीमा छु जुन ठाउँमा थिएँ त्यही ठाउँमा छु चाँदनी चोकबाट फुलपाती चोक जाने बाटोमा होटल होराइजरमा तपाईँ र मेरो भेट हुन्छ आज पनि आउनु होला मान्छे आज हिजो त जम्मा चारदेखि पाँचजना मान्छे आउनुभयो मान्छे हुनुहुन्थेन हिजो आज अब कति हुनुहुन्छ नभए पालो उतिखेर आइहाल्छ अनि आज पनि आउनु भएर पनि भोलि कार्यक्रममा म के भन्छु भने आज हामी हिँड्यौँ है भन्छु म भोलि हिँडिहाल्छु आज आउनु भएन भने आज पनि आउनुभयो टनाटन हुनुभयो भने फेरि भोलि पनि बस्न सक्छौँ त्यसो भएको हुँदा तपाईँहरूले आउन इच्छा हुनेले सम्पर्कमा रहनुहोला दुईटा नम्बर छन् 98453 97658 र 98142673601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ कोही जिज्ञासु तपाईँ भन्दै गर्नुहोला म एकैछिन विश्राम दिन्छु विश्राम पछि उपस्थित हुन्छु
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98 142 73 6001।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भक्ति जानकारी भएका भति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै म ज्योतिष पण्डित लक्ष्मण सुवेदी उपस्थित भइसकेको छु। हामी हरेक दिन तपाईँहरूलाई आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौँ। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारीको लागि तपाईँ सम्झिन सक्नुहुन्छ हामीलाई सिधा सम्पर्कमा रहेर धेरै भन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास तपाईँ गर्न सक्नुहुन्छ। यतिखेर हामीसँग दुईटा नम्बर हामीले खुल्ला गरेका छौँ, यो दुईटा नम्बरमा फोन गर्नुहोला 98453 97658 र 98142 73601 हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न कुराकानी गर्ने एउटा प्रयास गरिरहेका छौँ। कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ?
1: राधे
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: बजाङदेखि
0: ममताजी आरामै हुनुहुन्छ? ठिकठाक छ,
1: ठिकै छु हजुर।
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ ममताजीले? आज कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज छोरीको बारेमा।
0: कति सालमा जन्मिनु?
1: 2068 साल असोज महिनाको 1 गते
0: आइतबार
1: बिहान 11:30 बजे
0: 11:30 मिनटमा बिहान। कुन जिल्लामा भयो जन्म?
1: बझाङ जिल्लामा।
0: यो को यो मान्छे?
1: छोरी।
0: छोरी, छोरीको नाम चाहिँ यहाँबाट आइतबारको दिन ऊबाट उत्तमा नाम आउँछ, वृष राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ, लग्नमा राहु असाध्य घोरी। अब 15 वर्षदेखि झन् राहु भन्ने ग्रह चल्ने अवस्था आयो है। अब पढाइ पनि ढुक्क भएर बिग्रिने भयो नि त, पढाइमा धेरै समस्या आउँछ। अब विद्याले एकदम, यो राहु भन्ने ग्रहले विद्यालाई एकदम ठुलो असर गर्छ। यो राहुको शान्तिहरू गर्नु, राहुको पूजा पाठहरू गर्नु अनि बल्ल राम्रो हुन्छ है। अरू के छ? राहुले पढाइ बिगार्छ भनिहाले, बाबा आमासँग राम्रै छ, छुच्ची टाइपको मान्छे, मंगलबार अलिकति गणेशको र हनुमानको उपासना गरेर यसो चोखो खानु पर्यो अथवा व्रत गर्नु पर्यो है, अनि राम्रो हुँदै जान्छ, ठिकै छ ग्रह है त। अरू के छ विशेष जिज्ञासा? घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन, अलिकति ग्रहहरू शान्तिहरू गर्दै अगाडि बढ्नु होला। अहिले छुट्टिन्छु। राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहन्छौँ। कोही जिज्ञासु हामीसँग हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु जय श्री कृष्ण।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? ए हजुर, ए हजुर, सम्पर्क भने हुन सकेन। हामी प्रत्यक्ष रूपमा तपाईँसँगका विशेष कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। कोही हुनुहुन्छ, हामी तपाईँसँग उपस्थित हुनेछौ, सम्पर्कमा आउनुहोला। हामी यतिखेर खानपारीको बसाईमा छौँ, अब आज हेरौँ उपस्थिति कति हुन्छ। हिजोको जस्तै उपस्थिति भयो भने हामी आज मात्रै हुन सक्छ बसाई। आज पनि आउनुभयो रेडियो सुनेर, भर्खरै गुरु त खानपारीमा हुनुहुँदो रहेछ भने आज हिँडिहाल्नु भयो भने अथवा भोलि बिहानसम्म आउनको लागि फोन गर्नुभयो भने रहन्छौ, नभए भोलि हामी तपाईँहरूको उपस्थिति अनुसार रहने नरहने कुराको जानकारी हामी भोलि बिहान, आज कतिजना आउनुहुन्छ आए अनुसारको हामी तपाईँलाई जानकारी गराउँछौ। खानबारी शङ्खुवा सभामा चिना लिन बाँकी हुनुहुन्छ एक दुईजना, आइहाल्नु होला। मैले अहिले पनि भने चिना बनाइदिनु है गुरुदेव भनेर छोड्नु भएको छ भने लिन आइहाल्नु होला, अन्यथा हामी फेरि हिँडिहाल्छौँ। त्यही भएर चिना बनाउनु छ भने पनि आइहाल्नु होला। फेरि खानबारीमा 6 वर्ष पछाडिको आगमन भयो, अब फेरि 6-7 वर्ष कुर्नु पर्ने सम्भावना हुन सक्छ। त्यसो भएको हुँदा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा आइसक्नु भएको, मलाई इशारा प्राप्त छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ?
2: जय
0: श्री राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? खोटाङबाट। हजुरको शुभ नाम?
2: मनिषा कटवाल।
0: मनिषा कटवाल, कुन ठाउँमा हुनुहुन्छ खोटाङ यतिखेर मनिषाजी? कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ आजभोलि? खोटाङ एफएम सुन्नुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, खोटाङ एफएम बजिरहेको छ कि छैन? कसको बारेमा हेर्नुहुन्छ आज? आफ्नो साल महिना गते समय भन्नु त।
2: 2062
0: साल असार महिनाको 27 गते
2: सोमबार बिहान 9:30 बजे
0: सोमबार बिहान 9:00 बजेर 30 मिनटमा कुन जिल्लामा भयो जन्म?
2: खोटाङमा।
0: खोटाङ जिल्लामा तपाईँको आफ्नै हो यो? यहाँबाट हेर्दाखेरि तपाईँको लागि के देखिन्छ भने राशिको नाम टङ्क कुमारी सिंह राशि हुन्छ है। पञ्चमीको दिनमा जन्म भएको छ, लग्न चन्द्रमा, साह्रै राम्री हुनुहुन्छ तर कालसर्प भेग पर्यो। अनुहार चाहिँ राम्रो, अलिकति ग्रहले चाहिँ साथ दिएन तपाईँलाई। कालसर्प भेग परेको छ अनि आठौँ माङ्गलिक पनि छ। वैवाहिक जीवन कतिवटा गर्नुभयो कि के भयो? बिग्रियो प्रेम? प्रेम बिग्रियो कि बिहा बिग्रियो? अहिले कुरो मिल्दैन होइन, ठ्याक्कै भन्नु यस्तो छ क्या, तपाईँ के छ मैले भने त अनुहार राम्रो रहेछ। सिधै कतिवटा बिहे गर्नुभयो भने मैले सोधिसकेँ। तपाईँले सुनसँग विवाह गर्नुपर्छ, प्रतिमा विवाह गर्नुपर्छ अनि बल्ल राम्रो हुन्छ है। त्यही त ग्रह बिग्रेको छ क्या। अब यो भोलि प्रतिदिन सहनुहुन्छ भनेको, एक दिन दुई दिन तिन दिन सहने, चारौं दिन पछि अनि भोलि ग्रह बिग्रिन्छ। छिट्टै गरेर दिउँसो फोन गरेर दुईजनाको चिनाहरू हेराएर मिलाएर अगाडि बढ्नु होला। यहाँ राम्रो छैन ग्रह। आठौं माङ्गलिक अहिलेसम्म इतिहासै मैले मिलेको देखेको छैन। भोलि अर्को सौदा आउन सक्छन् अथवा आफ्नो कतै विवाह हुन सक्छ होइन। त्यही भएको भएर बेलैमा शान्तिहरू गर्नु, बिहिबार मंगलबार व्रत बस्नु, गणेशको उपासना गर्नु, दोस्रो घरमा युग शान्ति गर्नु, नाकको कवचहरू लगाउनु, काल सर्पको लागि सुनको सर्प बनाएर विशेष गरी पूजाहरू गर्नु राम्रो हुन्छ है। अब ग्रह बिग्रिसकेका छ, अब यो वास्तु हेरेर काम छैन पहिले तपाईँले, किनभने ग्रहलाई शान्तिहरू गर्ने, ग्रहलाई पूजा पाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा सहज हुन्छ। ग्रह बिग्रिएको छ, चाँडै गरेर शान्तिहरू गर्नु अनिखेर चाहिँ अलिकति पूजा पाठहरू गर्नु अनि बल्ल अगाडि बढ्नु राम्रो हुन्छ है। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा छौँ। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
3: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हजुर फिदिम, फिदिमबाट।
0: पाँच तर फिदिमबाट?
3: पाँच तर फिदिम एघारबाट।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँ त्यतिखेर?
3: कार्यक्रम मितेरी,
0: मितेरी एफएममा सुन्नुहुन्छ। दैनिक रूपमा कि कहिले गाना चाहिँ?
3: अब भ्याएसम्म त सुनिन्छ नि गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा चाहनुहुन्छ?
3: हजुर मेरो छोराको बारेमा।
0: कति सालमा जन्मिनु भयो तपाईँको छोरा?
3: 2058 साल फागुन महिनाको 18 गते।
0: के बार परेको थियो?
3: शनिबार।
0: कति बजे?
3: दिउँसोको 4 बजे। 2 बजेर दिउँसो 4 बजे।
0: 4 बजेर
3: 4:30मा
0: पुरै भनिदिनु न, 4 बजे भन्नुहुन्छ अनि फेरि पछि सोध्यो भने
3: 4:30मा।
0: कुन जिल्लामा भयो जन्म?
3: पाँच थरमै।
0: यो तपाईँको छोराको नाम पोषण हो कि के नाम हेर्ने गर्नु भएको छ? के राशि हेर्ने गर्नु भएको छ?
3: प्रेम सागर छ गुरु।
0: प्रेम सागर मिलेनु नि, पोषण नाम आउँछ, कन्या राशि हुन्छ, 4 दिनमा जन्म भएको छ। लग्नमा सिंह लग्न देखिन्छ अनि एक अरू मान्छे सूर्य सप्तम स्थानमा गएर बसेको छ। बाबासँग कुरो खासै मिलेन, बाबा आमाको पनि खासै कुरो मिलेन है। अलिकति यतिखेरको अवस्थामा ग्रह पनि बिग्रेको रहेछ, ग्रहको पनि शान्ति गर्नुपर्छ। पूजा पाठहरू गर्नुपर्छ। 25-26 वर्षको उमेरमा यतिखेर ग्रहमा अलिकति दोषयुक्त ग्रहहरू चलिरहेका छन्, नवग्रहको पूजाहरू गर्ने, विशेष 27 वर्षदेखि झन् शनि चल्दैछ, कामहरू झन् बिग्रिन्छ। यो मान्छेलाई पढाइमा साह्रै राम्रो हुन्थ्यो तर 21 वर्षभित्रैमा पढाइ छोड्ने युग थियो। छोडिसक्नु भएको कि फेल हुनु भएको? फेरि
3: पढ्न छोड त गुरु, वैदेशिक रोजगार आउँदैन गुरु,
0: ग्रह बिग्रिया छ, कसरी भिसा आउँछ? शान्ति गर्नु भयो तपाईँलाई बाहुनलाई पैसा दिन लोभ लाग्छ?
3: अनि नगरको शान्ति गर्दा चाहिँ के गर्नुपर्छ गुरु?
0: अब यो तपाईँले गुरु भाइहरूसँग सल्लाह गर्ने, मेरो छोराको कुरा शान्ति गर्नु पर्यो र रुद्री चण्डी पाठहरू गर्नु पर्यो र के गर्ने छिटो भन्नु पर्यो है।
3: हुन्छ विदेश जाने कार्य चल्दैन गुरु,
0: ग्रह बिग्रिएको छ, ग्रह शान्तिहरू गर्नुभयो, ग्रहको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। वास्तुको लागि ठिकै छैन, राम्रो छैन, ग्रहहरू ठिक छन्, अब ग्रह शान्तिहरू गर्दै पूजा पाठ गर्दै गरे पनि राम्रो हुन्छ है त।
3: हजुर
0: राधे राधे
3: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 98-453-97-658 र 98-142-73-601 तपाईँ सिधा सम्पर्कमा आउन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेको छु। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि राधे राधे भन्दैन न हजुर?
4: हेटौँडाबाट हो।
0: ए भगवान्, राधे श्याम त भन्नु कम्तीमा।
4: ए राधे राधे गुरु।
0: को बोल्नु भयो हेटौँडाबाट?
4: हेटौँडाबाट चितराम सिंह।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ हजुर?
4: यो गोडी एफएमबाट।
0: के एफएम?
4: गोडी एफएमबाट हो,
0: मकवानपुर गोडी एफएम भन्नु न हो।
4: हजुर
0: होइन
4: हजुर हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, दिनदिनै सुन्नुहुन्छ कि अरू बेला पनि सुन्ने गर्नुहुन्छ कि आज मात्रै?
4: दिनदिनै सुन्छु गुरु।
0: आज कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
4: मेरै बारेमा हो गुरु।
0: आफ्नो साल महिना गते समय भन्दिनु त।
4: 2055 साल।
0: 55 साल
4: अनि फागुन 9 गते।
0: फागुन महिनाको 9 गते।
4: फागुन 9 गते
0: हजुर। के बार थियो फागुन 9 गते?
4: आइतबार।
0: आइतबार कति बजे भयो जन्म?
4: 4:20।
0: 4 कति मिनट?
4: 20 मिनटमा।
0: 20 मिनटमा बिहान कि बेलुका?
4: बिहानको।
0: के बारको राति, के बारको बिहान?
4: आइतबार बिहानको गुरु।
0: कति गते राति, कति गते बिहान?
4: 4:20।
0: मैले भनेको सुन्नु भएन, कति गते राति, कति गते बिहान भयो जन्म?
4: बिहान जन्म चाहिँ बिहान भएको गुरु होइन,
0: मैले फेरि पनि सोधेँ, कति गते राति जन्मिनु हो, कति गते बिहान हुने बेला, दुइटै कुरा भन्नु न।
4: 2055 साल अनि फागुन आइतबार बिहान 4:20।
0: के बारको राति, के बारको बिहान?
4: बिहान
0: तपाईँले कार्यक्रम राम्ररी सुन्नु भएको रहेछ, फोन राख्नुहोस्, नियमहरू पुरा गरेर आउनुहोस्, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, माफ गर्नुहोला, हामीले तपाईँहरूसँग किन धेरै खोजी गरिरहेका छौँ भने तपाईँको सत्य भविष्यबारे होस् भनेर खोजिरहेका छौँ। कार्यक्रम सुन्नु भएको छ भने राति 12 बजेदेखि बिहान 6 बजेसम्मको समयलाई मैले फेरि पनि भनेको छु, के बारको राति जन्मिनु भयो, के बारको बिहान जन्मिनु भयो, अथवा कति गते राति जन्मिनु भयो, कति गते बिहान जन्मिनु भयो, प्रष्ट रूपमा तपाईँहरूले चाहिँ बुझेर बल्ल तपाईँहरूले चाहिँ सम्पर्कमा रहिदिनु भयो भने हामीलाई हेर्न पनि निकै सहज हुन्छ। आधुनिक सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ हामी, प्रत्यक्ष रूपमा कुराकानी, भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू गर्ने प्रयासमा छौँ। आउनुहोला 98-453-97-658 र 98-142-73-601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, खाँदबारीमा भएको बेला भेट गर्न पनि सक्नुहुन्छ। खाँदबारीमा आज पनि उपस्थित भयो भने बल्ल भोलि रहने हो। हिजो जम्मा 4-5 मान्छे आउनु भएको थियो, अब आज को को आउनुहुन्छ हेरौँ। आज कार्यक्रम सुनेर हिँडिसक्नु भएको छ भनी भेटुन्छ, अनि तपाईँ अहिले पनि हिँड्नुभयो भने भेट्नु सक्छ। नजिकैबाट कोही हुनुहुन्छ भने सम्पर्कमा पनि आउन सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ। राधे राधे हजुर।
5: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: खोटाङ गाउँपालिकाबाट युवराज।
0: युवराजी पहिले पनि आउनु भएको थियो है?
5: थिएन, म फर्स्ट टाइम हो।
0: फर्स्ट टाइम हो
5: हजुर।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
5: खोटाङ।
0: अहिले कसको बारेमा हेर्नुहुन्छ?
5: आफ्नै बारेमा।
0: कति सालमा जन्मिनु भयो?
5: 2064 साउनको 10 गते।
0: साउन महिनाको 10 गते बिहिबार
5: 10 बजे
0: ठ्याक्कै 10 बजे
5: हजुर।
0: बिहान कि बेलुका?
5: बिहान।
0: कुन जिल्लामा भयो जन्म?
5: खोट्याङमै।
0: खोट्याङ गाउँपालिका हो
5: हजुर।
0: राशिको नाम चाहिँ यादव, ज्येष्ठको दोस्रो भावमा वृश्चिक राशि हुन्छ, यादव नाम आउँछ अथवा याम कुमार। लग्न कन्या छ, मान्छे कति राम्रो हेन्सम हुनुहुन्छ,

महरम चिनामा लेखेको समय फरक पारेछ, मैले हेर्दिनँ भन्नु उहाँले फिर्ता गरेँ। फेरि पछि यही होला त्यसो भने मैले पनि बिर्सिने होला भनेर फेरि हेराउनु भयो। अनि पहिलेकै जस्तो भनेछु मैले, भन्नु खोजेको के भने तपाईँले जन्म समय थाहा छैन भने हेराएर अर्थै हुँदैन। त्यसो भएको त समय छैन भने बरु नहेराउनु, हेराउँदाखेरि एउटै कुरा हेराउनु कि यसपालि 10 बजे भन्नुहुन्छ अनि फेरि आगौँ 10:10 भन्नुहुन्छ, आगौँ फेरि 11 बजे भन्नुहुन्छ, त्यसरी कुरो मिल्दैन हजुर। एउटै हेराउनु भयो भने बल्ल तपाईँको चुनावको मिल्छ, त्यहाँ सबैले काम गरियो भने पनि सकारात्मक हुन्छ। त्यसो भएको हुँदा तपाईँले यसरी हेराउनु होला खानबारीमा। आज लगभग अन्तिम दिन हुन सक्छ, आज धेरै आउनुभयो भने बल्ल भोलि हो, फेरि 5 जना आएर भोलि त हुँदैन, भोलि पनि 9:30 भित्रमा आइसक्नु भयो भने मिल्छ, ढिलोमा 10 बजेसम्म अन्यथा हामी फेरि फर्किनु पर्ने हुन्छ भन्दै कार्यक्रम ज्योतिष दर्पणको आजको व्यवसायबाट ओझेल पर्छु। भोलि बिहान उपस्थित हुन्छु, हामीसँगै रहनुहोला। राधे।

0: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै, भुरीगाउँ बजार, बर्दिया।
2: ए नानी, कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
4: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैठाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैठाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राजा रिजाल 98699-71777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
5: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
6: रेडियो टाइगर स्टुडियो टाइम।
7: यति बेला बिहानको 9 बजेको छ।
8: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पूर्ण पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै सिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौता पछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत। तराई क्षेत्रमा गर्मी बढ़दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी

0: मिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अरू क्षेत्रमा पनि गर्मी बढ़ेको हो। तराईमा पर्याप्त वर्षा हुन सकिरहेको छैन। यसकै कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसूनको सक्रियता मुख्यत पहाड़ी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेशको एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँमा मौसम मुख्यतया सफा नै रहने र तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ। लगातारको गर्मीका कारण बाल बालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी तथा बाहिर दिउँसोमा काम गर्ने श्रमिकहरू बढ़ी प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। टाउको दुख्ने, थकान बढ़ने तथा हिट स्ट्रोकको जोखिम रहने भएकोले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुती कपड़ा प्रयोग गर्न सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल मनसून भित्र नै सम्भावना छैन। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदैछ। बढ़दो मरूभूमिकरण र खडेरीका विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ। खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे आजको दिन चर्चा गर्ने गरिन्छ। केही दिन अघि विकास भएको एलनिनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ेको छ। विश्व मौसम संगठन डब्ल्यूएमओका अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एलनिनो विकास भएको हो। यसपटक सुपर एलनिनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएम को चिन्ता छ। विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एलनिनो र लानिनो। समुद्रको पानी सामान्यतया भन्दा धेरै तात्यो भने त्यसलाई एलनिनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिनो भनिन्छ। अहिले एलनिनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रवाध्यापक डाक्टर मदन सिग्देल एलनिनोको प्रभाव नेपालमा स्पष्ट देखिने बताउनुहुन्छ। यसका लागि अहिले नै पूर्व तयारी गर्न पनि उहाँको सुझाव छ। औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा धेरै औषधि पसल अर्थात फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। गएको जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको हो। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको छ। नवयुवा आन्दोलनको क्रममा गएको भदौ 24 बुढा लीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि तप उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। पछि नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड़ नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्ड उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1,800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने अहिलेसम्मकै सबैभन्दा ठूलो साइज अर्थात व्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, चोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। अब चाँडै अन्य प्रक्रिया शुरू हुने इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यका विभिन्न क्षेत्रमा सहज र प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्याल सहित निर्देशक केसीलाई विशेष अदालतले 4 दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। यसैबीच विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिलीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,99,000 असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्यपूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा 4 जनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति अर्थात समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाब दिने चेतावनी दिएको बीबीसीले जनाएको छ। इजरायल तर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नवा तिहा क्षेत्रमा कम्तीमा 4 जनाले ज्यान गुमाएका कतारी संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा अधिक जिम्मेवार हुनुपर्ने भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। ट्रम्पको भनाईपछि अमेरिका इजरायल सम्बन्धमा नयाँ दरार देखिन थालेको विश्लेषण गरिएको छ। अमेरिका इरान वार्तामा अमेरिकी पक्षका उपराष्ट्रपति जेडी भान्सले इरानले शर्त पालना गरेमा वास्तविक फाइदा पाउन सक्ने बताउनु भएको छ, तर उसले इरानले आतंकवाद र आणविक कार्यक्रम समर्थन जारी राखेमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा साबिक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 3 गोल गरे। अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको 70, 60 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल पनि हो। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। मेस्सी र क्लोजपछि फ्रान्सका किलियन एम्बाप्पेले 14 गोल सहित पछ्याइरहेका छन्। आजको खेलको शुरूआतमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता भने पाएन। अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरूआत गरेको हो। 6 पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाड़ी पनि बनेका छन्। मेसीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विश्वकप फुटबलमा विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गर्यो। नर्वेका एर्लिङ हालाण्डले खेलमा 2 गोल गरे। त्यस्तै क्रिस्टियन थ्रेसबोर्ड्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरे। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काए। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजयी शुरूआत गरेको छ। फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको हो। फ्रान्सको जीतमा कप्तान किलियन एम्बापेले 2 गोल गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरूडको 57 गोलको कीर्तिमान तोडेका हुन्। विश्वकपमा एम्बापेको कुल गोल संख्या 14 पुगेको छ। अहिले बिहान 10:15 विश्वकप फुटबलमा अस्ट्रेलिया र जोर्डनले खेल्दैछन्। त्यस्तै आज राति 11:15 पोर्चुगल र कंगो बीच खेल हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पुनः पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै शिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
5: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
4: अनि टिभीएस कम्पनीको किन नि?
5: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
4: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
5: अब कता हुनु नि, हाम्रै भूमिकामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
4: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-154-72-681 र 98-164-24-650।
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
7: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
9: के छैन र त्यहाँ, खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
7: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-33-582।
9: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
10: खुसीको खबर।
11: अब कोहलपुर नेपालगञ्ज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
10: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
12: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
10: साइना मेडिकल हलका सेवाहरू,
13: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
12: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
11: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
12: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
10: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
11: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
14: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकटी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: ए रामलौटन भाइ, के गर्दैछौ?
2: नमस्कार सुरेश दाई, यत्तिकै बसेको। आउनुहोस् चिया पिउन। छोरी,
3: हजुर,
2: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
4: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
2: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
4: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाऊ त।
2: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
4: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
2: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
4: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
2: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेबाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेबाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
3: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
4: अहिले त पूजामा खुब नाच्छु भन्छ, जाउँ न त नाच।
5: अब नाच्छु त भने भन्नु, आफूलाई भजन कीर्तन गर्न आउँदैन यो यहाँ मोडर्न।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हेरेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारसे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
2: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
5: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल, पोलिटेक्निक नेपालगञ्जको आयोजना र रुइट फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगर।

0: पालिका महिनावार भर्तिया आयोजक नेपाल नेत्रज्योति संघ बाँकी फत्तेबाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज
1: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएचटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र निउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन अनुरोध गर्दछौ।

0: शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 2 गते बग्नहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र कनकट्टी वडा नम्बर 5 असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7 असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया नाम दर्ता आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके फत्तेवाल आँखा अस्पताल पुलटेक्रा नेपालगंज।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असार 5 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिक्छ।

0: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ.
1: अहिले दिउँसोको 3 बज्यो.
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
1: राष्ट्रको शान किसान.
2: A complete piping solutions.

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 र केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 3,024 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपर्नेको जनाएको छ। इलामका 53 वटा भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग अछार 1 देखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12 देखि 14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्दछ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाई छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाई छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाई छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाई छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको सिप ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार, रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुनासको पाइन्छाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 वटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ। राष्ट्र बैंक अनुसार नयाँ नोटमा गभर्नरको दस्तावेज रहेको छ।

0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2 महामन्त्री 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तैको साध्यक्ष सहको साध्यक्ष प्रवक्ता 1-1 र सहप्रवक्ता 3 मनोनित गर्ने व्यवस्था छ। 79 केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 सभापतिले मनोनित गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज, प्लास्टिक, धातु, सिसा जन्य लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर परिकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन, क्षयग्रस्त जमिनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 वटा खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारणले कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला 5 खेलमा 2 जित, 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधको कारण नेपालको चिया उद्योग संकटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई, समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 र केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै।
5: गर्जन सधै बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
6: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
7: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
8: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
9: पछि नेपालगंज गुलेरतिर गएको बेला ल्याउला नि।
8: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
10: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
11: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खड़कलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649-20111।
12: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
13: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: भुइँमा बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुइँमा बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर हिम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98482879761।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँझै।

0: जातका तरकारीका व्यञ्जन, कीटनाशक विषादि र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै छुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादि पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद, थोक तथा फुटकरमा

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइक फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: छोटी प्रेमका

0: लगाउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
1: यही असार 6 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. यति बेला साँझको 5 बजेको छ। के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समय

0: कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। जीवित परमेश्वरको वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म सम्भवतः धेरै टाढा पुग्ने भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सन्देशलाई सविस्तार गर्दा हामी पवित्र आत्माको हस्तक्षेप सँगसँगै मानवीय आत्माको पनि सामना हामीले गरिरहेका हुन्छौँ। सबैभन्दा गम्भीर खतराहरू मध्ये एक आत्मनिर्भरको खतरा मानवीय आत्मामा हुँदछ। सृष्टिको जुवा फ्याँक्नु र सृष्टिकर्ताको भूमिकालाई आफूमा लिन प्रयास गर्नु खतरापूर्ण छ। यस्तो देखिन्छ कि प्रत्येक वैज्ञानिक प्रगतिले यो आधुनिक युगमा मानिसलाई नम्र बनाउनुको सट्टा अलि बढी ईश्वरीय महसुस गराउँदै गएको छ। ब्रह्माण्डको विशालताको अगाडि मानिसले आफूलाई नम्र बनाउनुको सट्टा प्राप्ति गर्नलाई र आफ्नो नाम राख्ने प्रवृत्तिमा नै अगाडि बढिरहेको हामी देख्दछौ। त्यो आध्यात्मिक आयामहरू पनि छन्, तर प्राय भौतिक रूपमा यसले पूर्ण रूपमा व्यवस्था गर्दछ। अवश्य पनि भौतिक मात्र त्यस्तो क्षेत्र हो जहाँ विज्ञानले केही योगदानहरू दिइरहेको छ। यसले हाम्रो ब्रह्माण्डका हरेक गुणहरू तत्त्वहरूसँग मात्र एउटा व्यवहार गर्न सक्छ र दिन प्रतिदिनको नयाँ नयाँ आविष्कारको प्रकाशबाट मानिसहरूलाई नयाँ सोच निर्माण गर्न सहायता गरेको छ। यो विज्ञानको प्रविधि, आधुनिक युग र दिन प्रतिदिन नयाँ नयाँ आविष्कारको कुराहरू गर्दै जाँदा हामी पनि यो युगको चलायमान अनुसार चलिनु पर्छ। हाम्रा पाइलाहरू यसमा केन्द्रित हुनुपर्छ। तर हामी प्राय आजको बारेमा मात्र चिन्तित हुन्छ। हामीसँग केवल एक दिन हुनुको पनि एउटा राम्रो कारण छ, तर हाम्रो चिन्ता र आजको दिन हाम्रो लागि पर्याप्त हुँदैन। हामीले आज भन्दा बाहिरको कुरा सोच्नु पर्छ, किनभने आज हामीले गर्ने कार्यहरू, निर्णयहरू दूरगामी सम्भावनाहरू बोकेका हुन्छन् र यसले दूरगामी असर गर्दछ। आज धेरै मानिसहरूले आजको दिनलाई व्यवस्था गर्छ र आउँदै गरेको सम्भावनालाई उनीहरूले इन्कार गर्छ। आज उनीहरूले गर्ने निर्णयहरू दीर्घकालीन निर्णय नहुन सक्छन्, तर आज हामीले यो कुरा सम्झाउनु पर्छ, सम्झिनु पर्छ। यो जीवन सर्वोच्च रूपमा अर्को जीवनको लागि एउटा तयारी हो। बाइबलले आज हामीलाई सिकाउँछ कि मृत्यु पछि जीवन छ, एक अनन्त जीवनको अस्तित्व। कसैको लागि जीवन आनन्दले भरिएको हुनेछ र अरूको लागि, धेरैको लागि ठूलो दुःख र पीडाले पनि भरिएको छ। र यस जीवनबाट टाढा पुग्ने सम्भावनाहरू आज बाइबलले आज हामीलाई देखाउँछ। हामी त्यो दृश्यलाई कोर्न सक्छौँ। यसैले आउनुहोस्, हामी मत्तीको पुस्तक 7 अध्यायको 13 पददेखि लिएर 20 पदसम्ममा यीशुले सिकाउनु भए चाहिँ आज तपाईँको लागि महत्वपूर्ण निर्णयले भोलिको अनन्तको दिन तय गर्दछ। लेखिएको छ, साँघुरो ढोकाबाट भित्र पस्छ, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छ, किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ। जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेटाउने थोरै हुन्छ। झुठो अगमवक्ताहरूदेखि होसियार बस्छ, जो मानिसहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा बुवासाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। कि काँडाका बोटबाट अङ्गुर अथवा सिउरीबाट अन्जी टिपिन्छ र त्यसै गरी हरेक असल रुखले असल फल फलाउँछ, तर खराब रुखले खराब फल फलाउँछ। असल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल फलाउन सक्छ। असल फल नफलाउने हरेक रुख काटी ढालिन्छ र आगोमा फालिन्छ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ। यो हाम्रो मानवीय जीवनमा यति धेरै दुर्गामी सम्भावनाहरू भएको हुनाले म यसले भन्नुभएका यी वचनहरूलाई समावेश गरी कि चेतावनीहरूलाई औल्याउन चाहन्छु। पहिलो कुरा, गलत मार्गको प्रवेशद्वारको बारेमा सचेत रहनुहोस्। एउटा महत्वपूर्ण चेतावनी हो जसले हाम्रो जीवनमा अनन्त प्रभाव पार्न सक्छ। प्रभु ख्रीष्टले वचनमा भन्नुभयो, यहाँ दुईवटा बाटाहरू छन्, एउटा गलत बाटो अनि एउटा सही बाटो। गलत बाटो भेटाउन अति नै सजिलो छ र र यसको चौडा ढोका पनि ठुलो छ र एउटा बाटो फराकिलो छ। यसले भन्नुभयो कि त्यहाँ धेरैजना मानिसहरू त्यो बाटोबाट भएर जान्छन् अनि यो भेट्टाउन गाह्रो छैन। तपाईँले गर्नुपर्ने भनेको भिडलाई पछ्याउनु हो। तपाईँले गलत बाटोको प्रवेशद्वार भेट्टाउनुहुनेछ। त्यहाँ धेरै मानिसहरू भिडहरू तपाईँको अघि हिँडिरहेका हुन्छन्। म भन्छु यो गलत बाटो हो किनभने यसले भन्नुभयो कि यो बाटोले विनाशमा पुर्याउँछ। निश्चित रूपमा तपाईँ र म विनाशमा जान चाहनुहुन्न किनकि आज बाइबलले धर्मशास्त्रले स्पष्ट रूपमा भनेको छ अर्को बाटो छ। त्यो अर्को बाटो चाहिँ साँगुरो छ। यसको ढोका साँगुरो छ। बाटो अति कठिन छ। यसले भन्नुभयो कि थोरैले मात्र त्यो बाटो भेट्टाएका छन्। त्यो साँगुरो बाटोले जीवनमा पुर्याउँछ। त्यसैले म तपाईँहरू सबैजनालाई गलत बाटोको प्रवेशद्वारको बारेमा चेतावनी दिँदछु। तपाईँले अहिले देखेको बाटो दो बाटोमा उभिरहनु भएको हुन सक्छ। अब तपाईँको जीवनमा कुन बाटो जाने हो भनेर सोचिरहनु भएको पनि हुन सक्छ। प्रभु येशूको यी वचनहरूबाट म तपाईँलाई यो सिकाउन चाहन्छु, गलत बाटोमा हिँड्दा यसले विनाशमा पुर्याउँदछ। त्यो बाटोमा नजानुहोस् तर सही बाटोमा जानुहोस् जुनले जीवनमा पुर्याउँदछ। त्यो बाटोको प्रवेश साँगुरो छ। निर्णय आज तपाईँ र मेरो हो तर यसको दुर्गामी सम्भावनाहरू छन् किनभने यदि तपाईँ र म गलत बाटोमा उभिएका छौँ भने यसले सही र ठिक गन्तव्यमा पुर्याउन सक्दैन। यसरी यो अति महत्वपूर्ण छ कि तपाईँ र म कहाँ जाँदैछौँ यसलाई ध्यानपूर्वक हेर्नु पर्दछ। यो प्रभु यीशुको चेतावनी हो। यदि हामी गलत बाटोमा छौँ भने सुनिश्चित गर्नुहोस् र त्यसबाट आफ्नो मार्गलाई परिवर्तन गर्नुहोस्। अर्को कुरा, झुटो अगमवक्ताहरूको प्रभावबाट सचेत रहनुहोस्। यहाँ एउटा गम्भीर चेतावनी प्रभु येशूले परमेश्वरको धर्मशास्त्रले हामीलाई बताउँदछ जसले सही जीवनलाई असर गर्छ। येशूले भन्नुभयो, झुटा अगमवक्ताहरूबाट सावधान रह। तिनीहरूको उपस्थिति अति नै भ्रामक छ किनभने तिनीहरू भेडाको भेषमा भेडाहरू जस्तै कोमल विनम्र चिल्लो बोली बोल्दै तपाईँहरूका आउँदछ। भेडाको बारेमा डरलाग्दो केही पनि छैन। भेडा एक कोमल जनावर हो, सुधो हुन्छ। भेडा एकदमै शान्तिप्रिय जनावर हो। त्यसैले यी झुटा अगमवक्ताहरू भेडाहरू जस्तै देखिन्छ तर वास्तविक उनीहरू भित्र भोका बुवासाहरू हुन्। तिनीहरूले यी भेडाहरूलाई च्यात्छन् र दिदिहाल्छन्। मैले बुवासाको आवाज र चिच्याक कहिले सुनेको छैन तर त्यो क्षेत्रमा बस्ने मानिसहरूले भनेको मैले सुनेको छु। बुवासाहरूको आवाज चिच्याहार धेरै डरलाग्दो हुँदछ। बुवासाको चिच्याहार सुन्नु भयानक कुरा हो। विशेष गरी यदि तपाईँ एक्लै रातमा हुनुहुन्छ भने यसको आवाज डरलाग्दो हुन्छ र तर्साउने हुँदछ। बुवासोहरूको झुण्डले तिनीहरूको भोका चरित्रको कारणले आफूभन्दा धेरै ठुला ठुला जनावरहरूलाई पनि उनीहरू खान सक्छन्, मात लगाउन सक्छन्। यसैले यीशुले भन्नुभयो, झुटा अगमवक्ताहरू भोका बुवासाहरू जस्तै हुन्। तिनीहरूले कसरी काम गर्छन् हेर्नुहोस् र चिन्नुहोस्। ती झुटा अगमवक्तालाई चिन्न सकिन्छ। तिनीहरू भेडाहरू जस्तै शान्त देखिए पनि जब तिनीहरूले तिनीहरू के गर्छन् भनेर देख्नुहुन्छ त्यो समयमा उनीहरूलाई बुझ्नुहोस् र निश्चित गर्नुहोस् कि तपाईँ झुटा अगमवक्ताहरूद्वारा धोकामा पर्नु हुने छैन। तेस्रो कुरा, भ्रष्ट रुखको अन्तको बारेमा सचेत रहनुहोस्। हामीलाई हाम्रो गन्तव्य निर्धारण गर्नको निम्ति व्यवहारिक चेतावनीहरू दिएको छ। यसैले यस बारेमा प्रभु येशूले लामो छलफलमा हामीलाई सिकाउनुहुन्छ। उहाँले यसरी भन्नुहुन्छ कि काँडाको बोटबाट अङ्गुर अथवा सिउरीबाट अन्जीर टिपिन्छ र अवश्य टिपिँदैन। तपाईँ अङ्गुरको बोटबाट अङ्गुरै बटुल्नुहुन्छ। तपाईँ नेवाराको रूखबाट नेवारा नै बटुल्नुहुन्छ। यसरी राम्रो रुख यसको फलबाट चिनिन्छ, यसले राम्रो फल दिन्छ। नराम्रो रुखले राम्रो फल दिँदैन। एउटा नियम हो जुन कहिले पनि परिवर्तन गर्न सकिँदैन। जुन रुख रोपिएको छ त्यही फल त्यो रुखले दिँदछ। त्यसैले राम्रो रुखले राम्रो फल फलाउँछ। अब भ्रष्ट रुखको अन्त के हो त? खराब रुखले राम्रो फल फलाउँदैन। त्यसैले यसलाई काटिन्छ र जलाइन्छ। यसको कुनै मूल्य हुँदैन। यदि रुखले असल फल फलाउँदैन भने त्यो खराब रुखलाई काटेर फालिन्छ। यसैले मित्रहरू, आफूलाई खराब रुख हुनबाट जोगाउनुहोस् र निश्चित हुनुहोस् रुख असल छ कि छैन भनेर त्यसको फलबाट नै चिनिन्छ। यदि कोही व्यक्ति असल छ कि छैन भनेर चिन्नु उसको काम र व्यवहार र चरित्रबाट थाहा हुँदछ। यसले जीवनमा यति धेरै दुर्गामी सम्भावनाहरू भएको हुनाले हामीले आज यसो ख्रिस्टले दिनुभएको धर्मशास्त्रका यी चेतावनीहरूलाई अवश्य पनि ध्यानमा राख्नुपर्छ र यदि हामी गलत बाटोमा छौँ भने यसलाई सुधार गर्नु आवश्यक छ। हामी झुटो अगमवक्ताहरूको प्रलोभनमा प्रभावमा पर्नु हुँदैन। खराब रुखको अन्तको परिणाम हामीले देखिसकेका छौँ। यसैले असल फल फलाउने हामी रुख बन्नुपर्छ र यी सबै कुराहरू बस्नको लागि हामी आज यसो ख्रिस्टतिर फर्किनु आवश्यक छ र यी चेतावनीहरूलाई हामी हाम्रो जीवनमा लिएर असल परिणामहरू ल्याउन सक्नु पर्दछ जसद्वारा परमेश्वरको महिमा हुन्छ। यी सबै चेतावनीहरूलाई हाम्रो जीवनमा अनुसरण गरी हामीले अनन्तको प्रभावलाई दूरगामी रूपमा असर पार्न सक्छौँ जसद्वारा हामी अनन्तको राज्यमा हामीले हाम्रो आफ्नो अनन्त जीवनको स्थानलाई सुरक्षित राख्न सक्छौँ। परमेश्वरले यी सबै वचनबाट हामी सबैजनालाई प्रशस्त आशिष दिनुभयो।

0: ढुङ्गरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार पाँच गते शुक्रबारको दिन
0: पेट छाती सुगर प्रेसर थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार एक गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनाहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
6: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चार स्टोर छ नि।
7: हो, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-71-777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
8: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
9: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
10: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
11: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
12: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
13: मनसुन भित्रन अझै ढिलाइ, एल निनो थप सक्रिय बन्दै जाँदा मनसुनमै खडेरीको चिन्ता, खडेरी विरुद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
7: म्यानपार व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
13: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
14: अरू देशमा पनि हामी यो जसरी सजिलोद्वारा काम गर्छौँ भन्ने खालको उहाँहरूले काम अगाडि

0: सर्वयासी पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ्न नसकेको मौसमविदले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार मनसून एक हप्तादेखि जहाँको तही स्थिर छ। जुन 13 तारीक मनसून भित्रिने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ। तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरेकाले मनसूनको यो ढिलाइले चिन्ता बढाएको हो। मौसमविद डाक्टर पोखरेल यसपालि पश्चिम क्षेत्रसहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ। नेपालमा पछिल्ला 15 मध्ये धेरैसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मधेस प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो। यसले लगातार पछिल्ला 3 हिउँदमा 80% भन्दा पनि कम पानी पर्यो, जुन चरम सुक्खाको अवस्था हो। त्रिविकै सह प्राध्यापक डाक्टर मदन सिग्देल यसपटक सुपर एल निनोको सम्भावना रहेकोले अबको 1 महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जुन 17 तारीकमा मनाइने विश्व खडेरी विरूद्धको संघर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मरूभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकारी बढ़ाउने उद्देश्यका साथ यस वर्ष चरण क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौं भन्ने नाराका साथ यो दिवस मनाइएको छ।
6: वैदेशिक रोजगार व्यवसायीको विरोधपछि साउदी अरबले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम हाललाई स्थगित भएको छ। साउदीले आज काठमाडौँको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल भेरिफिकेशन प्रोग्राम एसभीपी शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेकै बेला 100 को संख्यामा पुगेका म्यान पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्ने नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदीका राजदूत समेत कार्यक्रममा सहभागी हुनुभएन। विरोधपछि इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले सूचना निकालेर आजैदेखि लागू हुने भनिएको यो कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रूपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनुभयो। सिप परीक्षणको लागि सिप परीक्षार्थीले $100 तिर्नुपर्नेछ।
5: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री

0: यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 गतेभित्र कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ।
1: सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुमवासीलाई लाल पूर्जा वितरण शुरू गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुमवासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाडौँका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या भएको भन्दै सुकुमवासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढ़ाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुमवासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000 मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनागत परिवर्तन गरेको बताउनुभयो।
0: यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी गर्नुभयो। पछिल्लो 3 महिनामा 8 समस्याग्रस्त सहकारीका 1,452 साना बचतकर्ताको 59,04,600 रूपियाँ फिर्ता गरेको उहाँले जानकारी दिनुभयो। त्यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो। पछिल्लो 3 महिनामा 3,54,49,000 रूपियाँ ऋण असुली भएको र आउँदो दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गर्ने उहाँले बताउनुभयो।
1: नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साविकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृति भित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटेबाको चित्र रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 तथा केन्द्रीय सदस्यहरूको लागि 21,000 रूपियाँ शुल्क बुझाउनु पर्ने पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2, महामन्त्री 4, सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता 1-1 र सहप्रवक्ता 3 मनोनित गर्ने व्यवस्था छ। 99 केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदले सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूको संख्या झण्डै 3,000 रहेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा चिया उद्योग बन्द हुनुको कारण र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Major appliances, बेचरको बानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुन भित्रन अझै ढिलाइ, एलनिनो थप सक्रिय बन्दै जाँदा, मनसुनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न बिग्रेको सुझाव, म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन, सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण शुरू गर्ने मन्त्री रावलको दावी, राष्ट्रपाको महाधिवेशनका लागि प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण छापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज छापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्छ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक, कर्मचारी र किसान आश्रित छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। चिया निकासीमा आएको समस्या बारे हृदय रिमालले टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालसँग कुराकानी गर्नुभएको छ।
6: एकैचोटि नोटिस बिनाई होइन, जस्तो अब सधैँ अब वर्षौँदेखि चिया चाहिँ उसले आयात गरिरहेको नेपालको चिया होइन, अहिले आएर एकैचोटि चाहिँ विभिन्न कुरामा कडाई गर्नु चाहिँ अलिकति सान्दर्भिक नभए जस्तो परे देखिँदैछ। नेपालमै गोदाममै राखेर ल्याब टेस्टिङ, त्यहाँबाट स्याम्पल झिकेर लगेर ल्याब टेस्टिङ गरेर त्यसको रिपोर्ट आए चाहिँ सहज हुन्थ्यो। यता भन्सार पास भएर उता इन्डियाबाट भन्सार पास भइसकिसकेपछि स्याम्पल लिएर जाने, गोदाममा राखिसकेपछि स्याम्पल लाने, यी विभिन्न कुराले गर्दा चाहिँ समस्या के हुन्छ भन्दाखेरि लु पास भयो भने त लु त्यसलाई ओके छ, किन बाहिरले किन्छ, इन्डियाले नै ओके गरेर सकियो त्यो। यदि फेल भइदियो भने त्यसलाई रिटर्न ल्याउने समस्या छ सबैभन्दा ठुलो कुरो नि। ब्याट अथवा सबै कुरा तिरेर अनि लागेको खर्च अनि त्यसमा ल्याब टेस्टिङ लाग्ने खर्च विभिन्न जोड्दाखेरि त्यो चियाको मूल्य जिरोमा जाने अवस्था छ।
7: यसबाट व्यवसायीहरू कति प्रभावित पीड़ित हुने अवस्था छ र श्रमिकहरूको चाहिँ समस्या के हुन्छ, मजदूरहरू कति?
6: हजारौं श्रमिकहरू त अलबत्र पर्ने भइहाले होइन, पहिला चियाबाटै बाँचेका किसानहरू छन्। क्षेत्रको अरू जिल्लाको तुलनामा बाहिर नजाने, कम मात्रामा बाहिर जाने जिल्ला भनेको नि इलाम छ। केटाकेटी पढाउनुदेखि लिएर खानापनदेखि लिएर औषधि उपचारको लागि सबै यसैमा निर्भर थियो। समग्र राज्यमा पनि अब खरबौं रुपियाँ पैसा आउने नै रोकिँदैछन् त यहाँ त सधैँ भारत मुखी नै मात्रै भएर बस्नु हुँदैन भन्ने खालको एउटा भारतले आफ्नै पाठ सिकायो कि जस्तो पनि लाग्छ मलाई।
7: केही समय अघिदेखि नै अलिकति चर्चा भइरहेको थियो सामान्यतया, यो बीचमा चाहिँ सरकारी पक्षबाट के पहल भयो, यहाँहरूले चाहिँ के समन्वय गर्नुभयो र समस्या कहाँबाट चाहिँ 81 बन्दै गर्नुपर्ने अवस्था आयो?
6: सधैँ पनि आजभन्दा 10-15 वर्ष अगाडिदेखि नै भारतले गर्दै गरेको नि यो माध्यम यो हुन चाहिँ होइन, तर त्यतिखेर चाहिँ सामान्य रूपले चाहिँ उनीहरूले खोलिन्थे 1 महिना 15 दिन होइन, 10 दिन 12 दिन त्यस्तै बन्द हुन्छ भन्ने हिसाबले बन्द गर्थे होइन। आधिकारिक जानकारी चाहिँ खासै नभएकै भन्नुपर्छ, उहाँहरूको मिडियामा देखाए मात्रै त हो नि हामीले, फेरि तिमीहरूको त्यहाँ निराज हामी लिन सक्छौँ न भन्ने खालको चाहिँ आधिकारिक चाहिँ उहाँहरूले के जानकारी गराउनु भएको छ नेपाल सरकारको मार्फतै भने त्यो अनुसारले अलिक अगाडिदेखि नै एउटा रणनीतिमा जानु पर्थ्यो होला होइन। सधैँ भनेको चाहिँ विभिन्न कुराको मापदण्ड राखेर चाहिँ खासै इस्यु बनाएको थिएन होइन, मेरो चियामा अलिकति समस्या छ हेन त्यसै भन्ने हो भने फेरि पछाडि लिने, तर पछाडि चाहिँ के भन्दाखेरि 100% अब उहाँहरूले गर्नुभएको मापदण्डमा चाहिँ हामी पुरा गर्नु सक्नुपर्ने अवस्था भन्ने खालको आयो होइन। त्यो चाहिँ अब जर्मन, जापान, अमेरिका विभिन्न ठाउँमा चाहिँ ल्याब टेस्टिङ भइहरी जाँदा अहिलेसम्म कुनै पनि इस्यु नआएको, कुनै बिस्तारीहरू नदेखिएको, यो सुनिश्चित तरिकाले गर्न खोजिया भने चाहिँ इन्डिया टिबोर्डलाई नै गर्नु पर्यो, फेरि होइन भने चाहिँ त्यसलाई चाहिँ सहजीकरणको लागि चाहिँ इन्डिया टिबोर्ड पनि अलिकति लाग्नुपर्छ कि भन्ने चाहिँ लाग्छ मलाई।
7: भारतसँग मात्रै यो चिया बिक्री गर्दाखेरि निर्भर नभएर उत्पादनलाई चाहिँ अरू अरू देशमा पनि बेच्न सकिन्छ अथवा पठाउन सकिन्छ, निर्यात गर्न सकिन्छ भन्ने कुरा भयो। राष्ट्रिय बजारको सम्भावनालाई सरकारले कसरी पहिल्याउने, कसरी पहिचान गर्ने र तत्काल के गर्नुपर्ने के छ यहाँहरूको मान?
6: अब इन्डिया टिबोर्डसँग सामान्य रूपले पहिलो नम्बर वार्ता गर्नु पर्यो, पहिला नम्बरमा होइन, त्यो वार्ता सक्सेस हुन्छ हुँदैन भन्ने कुरालाई मध्यनजर राख्दै गर्नुभन्दा अगाडि चाहिँ उद्योगहरू बन्द नगराउनको निमित्त उहाँहरूले पहल सँगसँगै उद्योगमा हुने समस्या जुन छ नि किसान श्रमिक जुन हरियो पत्तीको मूल्यको एउटा सीमित निर्धारण गरेर त्यो हरियो पत्तीको मूल्य अनुसारको होइन रकम चाहिँ उद्योगहरूलाई चाहिँ सहज रूपले नेपाल सरकारले चाहिँ अहिले दिएर तिनीहरू उद्योग सञ्चालन गर, भोलि गएर पर्सि गएर इन्डिया नभए अरू देशमा पनि हामी यो जसरी सञ्चालन गरेर काम गर्छौँ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ, राष्ट्रले पनि अर्को राष्ट्रको लागि चाहिँ अलिकति पहल अगाडि बढाएर चाहिँ सधैँ अप्ठ्यारो स्थितिबाट मुक्ति पाउने सम्भावना चाहिँ बढ्छ जस्तो लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहाल। यसैबीच नेपाली काँग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो। सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो। यसैबीच कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको दावी गर्नुभएको छ। आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताउनुभयो।
0: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायहरूलाई थुन्ने संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। चेम्बरले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायहरूलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको हो। आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकड़ले लगानी मैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ। पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कार्यवाही गर्ने नीति अपनाउनु पर्ने, नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसाय त्रासमा रहने अवस्था रहेको भन्दै एक क्षेत्र एक नियामकको अवधारणा लागू गर्नुपर्ने बताउनुभयो। सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थाले अहिले निजी क्षेत्रमा त्रास सृजना गरेको उहाँको भनाइ छ। 2064 साल अघि वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेख राज्यसँग व्यवस्थित रूपमा नरहेको अवस्थामा यसमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ।
1: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज केही सम्मान लिएको छ। शेयर बजार परिसूचक नेप्सी आज 0.08 अंकले बढ़ेर 2705.53 बिन्दुमा रहेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। आज कारोबार रकम भने घटेको छ। हिजो 4.04 अर्ब करोड़को कारोबार भएकोमा आज 352 कम्पनीका 83,75,000 कित्ता शेयर र 3.63 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय त्रिवेले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख गरिएको छ। त्रिवेका अनुसार अध्ययन विदा दिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवेको भनाइ छ।
0: तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज, प्लास्टिक, धातु, सिसाजन्य लगायत अन्य वस्तुबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गरेर आमदानी समेत गर्न थालेको हो।
1: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सिप गाउँघरबाट हराउँदै गएको हो। जनै बनाउने सिप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै पाल्पाको तानसेनमा युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। तानसेन नगरपालिका 2 कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा 40 जनाले जनै बाँट्ने सिप लिन थालेका छन्। तानसेनका 75 वर्षीय वेद बस्याल जनै बाँट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुशी लागेको बताउनुहुन्छ।
0: पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीड़ितहरू बितेको 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले तिलगंगामा बसोबास गर्दै आएका नागरिकहरूका घर टहरा भत्काएको थियो। आफूहरू सुकुम्बासी नभई कर तिरेर वैज्ञानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरु योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका बासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असार गते भएको थियो। तर त्यसअनुसार जग्गा नपाएकाले आफूहरू घरबार विहीन भएको पीड़ितको गुनासो छ।
1: जिल्ला प्रहरी परिसर काठमाण्डुले गएको जेठ महिनामा सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत 1,410 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला, 3 जना अन्य लिंगका र बाँकी पुरूष रहेका परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाण्डु प्रहरीले स्वीप अपरेशन चलाएको थियो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। एलन मस्कको स्पेस एक्स विश्वको पाँचौं सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। आफ्नो शेयर मूल्यमा भएको वृद्धिपछि स्पेस एक्सले अमेजनलाई उछिनेर पाँचौं नम्बरमा उक्लिएको बीबीसीले जनाएको छ। अमेरिकाको न्यूयोर्कको प्रविधि केन्द्रित नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि स्पेस एक्सको शेयर मूल्य 50% धेरैले बढ़ेको छ। स्पेस एक्सले आईपीओ मार्फत कृतिमानी 75 अर्ब अमेरिकी डलर संकलन गरेको थियो। स्पेस एक्स शेयर बजार सूचीकृत भएसँगै 54 वर्षीय मस्क विश्वको पहिलो खर्बपति बन्नुभएको छ। रकेट बनाउने कम्पनी स्पेस एक्सको बजार मूल्य अहिले 27.80 अर्ब डलर पुगेको छ। यस्तै जेफ बेजोसको विश्वकै ठूलो ई कमर्स कम्पनी अमेजनको बजार मूल्य 26.60 अर्ब डलर छ। एआई कोडिङ स्टार्टअप कर्सरलाई 60 अर्ब डलरमा किन्ने घोषणा गरेपछि स्पेस एक्सको मूल्य 81 बढ़ेको हो। अहिले विश्वकै मूल्यवान कम्पनी चिप निर्माता एनभिडिया हो। यस्तै दोस्रो नम्बरमा गुगलको मातृ संस्था अल्फाबेट, तेस्रो नम्बरमा आइफोन बनाउने कम्पनी एप्पल र चौथो नम्बरमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट रहेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह केको यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5औं र डीआर कंगो 45औं स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी छन्। 41 वर्षीय रोनाल्डोले 6ठौं पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4मा जीत र 1मा बराबरी नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कंगोले सन् 1974मा विश्वकप खेलेको थियो। त्यति बेला कंगोको नाम जाहेर थियो। कंगोमा युआन विशा, चान्स मम्बेबा, स्यामुएल मुतुसामी जस्ता खेलाड़ी छन्। यद्यपि कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कंगोले पछिल्लो 5 खेलमा 2मा जीत र 2मा हार र 1मा बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालस रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानेडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मनसून भित्रन अझै ढिलाई, एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
0: म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो। 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
1: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायीको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
0: एलन मस्कको स्पेस एक्स विश्वको 5औं मूल्यवान कम्पनी बन्यो। बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
1: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगु र पोर्चुगल खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केवाली र भोजनेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर सुर्खेत।

0: कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ्दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क।
1: मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको भनाई। चौथो दीक्षान्त समारोहमा झण्डै 2000 विद्यार्थी दीक्षित।
0: सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर त्रास फैलाइएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागू औषध सहित दाङमा पक्राउ।
1: र विश्वकप फुटबलमा समूह जेका अस्ट्रेलिया र अर्जेन्टिना तथा समूह आईका फ्रान्स र नर्वेको विजय शुरूआत आज पोर्चुगल र कङ्गो भिड्दै।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। नेपालमा पछिल्ला वर्षहरूमा 6 महिनासम्म पूर्ण स्तनपान गराउने दर घट्दै गए पनि कर्णाली प्रदेशमा भने यो दर बढ़दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको स्तनपान संरक्षण प्रबन्धन तथा सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेका छन्। यो राष्ट्रिय औसत 56% भन्दा 18% बढ़ी हो। कार्यक्रममा बालरोग विशेषज्ञ डाक्टर सुभाष शर्माले सन् 2010 नेपालमा पूर्ण स्तनपान दर 70% रहेकोमा 2016 66% र 2022 झरेर 56% पुगेको बताउनुभयो। प्रदेशगत रूपमा कर्णालीको सुदूरपश्चिममा पूर्ण स्तनपान दर सबैभन्दा बढ़ी 74% रहेको छ भने लुम्बिनीमा सबैभन्दा कम 36% रहेको उहाँको भनाइ छ। विशेषज्ञहरूले जन्मेको 1 घण्टाभित्र स्तनपान शुरू गर्न र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्नेमा जोड़ दिएका छन्। यसले शिशुको स्वास्थ्य पोषण तथा रोग प्रतिरोधात्मक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ। युनिसेफका पोषण अधिकृत शेरसिंह दहितले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन तथा श्रम ऐनले महिलालाई कम्तीमा 98 दिन तलबसहितको प्रसूति विदाको व्यवस्था गरेको बताउनुभयो। शिशु जन्मेको 2 वर्षसम्म कार्यस्थलमा स्तनपान गराउन आवश्यक व्यवस्था मिलाउनु पर्ने कानूनी प्रावधान पनि रहेको उहाँको भनाइ छ। कार्यक्रममा अधिवक्ता तुलसा भण्डारीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण तथा प्रचार प्रसारलाई नियमन गर्न कानून व्यवस्था रहेको पनि बताउनुभयो। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निर्देशक डाक्टर रविन खड्काले स्तनपान शिशुको स्वास्थ्य र समग्र विकासका लागि सबैभन्दा प्रभावकारी माध्यम भएकाले यसको संरक्षण र प्रबन्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो। तथ्याङ्क अनुसार न्यून आय भएका परिवारमा पूर्ण स्तनपान दर 64% रहेको छ भने उच्च आय भएका परिवारमा 44% मात्र रहेको छ। यस्तै दूधदानीबाट दूध खुवाउने अभ्यास देशैभर बढ़दै गए पनि कर्णालीमा यस्तो दर 11% मात्रै रहेको छ।
0: मध्यपश्चिम विश्वविद्यालयको 4th दीक्षान्त समारोहमा 1928 विद्यार्थी दीक्षित भएका छन् भने यो मध्ये 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाएका छन्। विश्वविद्यालयको 4th दीक्षान्त समारोहसँगै 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव वीरेन्द्रनगरमा भएको हो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने बताउनु भएको छ। सरकारले यसका लागि आवश्यक बजेट पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपूर प्रयास गरेको उहाँको दावी छ। विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत वन जड़ीबुटी पर्यटन र संस्कृति धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। उहाँले मन्त्रालयको तर्फबाट विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णत प्रतिबद्ध रहेको समेत बताउनु भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख आतिथ्यतामा भएको हो। विश्वविद्यालयका कार्यकारी उपकुलपति प्राध्यापक नारायण प्रसाद पौडेलले 18 विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको आमदानी र खर्चको जानकारी गराउनुभयो। पौडेलले आगामी आर्थिक वर्षका लागि 1,49,00,000,00,000 रूपियाँ बराबरको बजेट प्रस्ताव गरिएको बताउनु भएको छ।
1: दाङमा सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर त्रास फैलाएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागू औषधसहित पक्राउ परेका छन्। तुल्सीपुर उपमहानगरपालिका 2 भङ्केका 24 वर्षीय रमेश थाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटीको प्रहरी टोलीले उनकै डेराबाट पक्राउ गरेको हो। मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई धम्क्याएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घरबाट खान तलासी गर्दा प्रहरीले प्रतिबन्धित लागु औषध समेत बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। पीड़ित युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
0: कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 सबै तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 झोलुङ्गे पुल निर्माण गर्ने योजना बनाएको हो। मन्त्रालयले तुइन विस्थापित गरेर ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न भन्दै 65 करोड़ विनियोजन गरेको हो। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले बताउनु भएको छ। यसै गरी रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 करोड़ विनियोजन भएको छ।
1: कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा कालीकोटका महत्वपूर्ण पर्यटकीय स्थल प्राथमिकतामा नपरेको भन्दै सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्। कालीकोटका कुनै पनि प्रमुख पर्यटन गन्तव्यका लागि छुट्टै कार्यक्रम वा बजेट समावेश नगरेको उनीहरूको गुनासो छ। प्रदेशको बजेटले कालीकोटको पर्यटन क्षेत्रलाई सम्बोधन नगरेको स्थानीय नगरेकाले स्थानीय निराश भएका छन्। प्रदेश सरकारले पर्यटन विकासको नाममा अन्य जिल्लामा योजनालाई प्राथमिकता दिँदा कालीकोटमा उपेक्षामा परेको स्थानीय सरोकारवालाको गुनासो छ। स्थानीय पर्यटन व्यवसायी अम्ल राजशाहीले कालीकोटमा पर्यटन पूर्वाधार निर्माण, पदमार्ग विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार प्रसारका लागि बजेट आवश्यक रहे पनि प्रदेश सरकारले त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो। पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेको अवस्थामा कालीकोटका पर्यटकीय सम्भावनालाई व्यवस्था गरिएको भन्दै स्थानीयवासीले आगामी संशोधित कार्यक्रम तथा योजना मार्फत बजेट सुनिश्चित गर्न पनि माग गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिले समेत कालीकोटका पर्यटन क्षेत्रको पहिचान, संरक्षण र प्रबन्धनका लागि प्रदेश सरकारसँग विशेष पहल गर्ने बताएका छन्। पर्यटनको अथाह सम्भावना हुँदाहुँदै बजेटमा स्थान नपाउनु कालीकोटका लागि दुर्भाग्यपूर्ण भएको पनि उनीहरूको भनाइ छ। तिला कर्णाली बहुमुखी क्याम्पसका प्राध्यापक दिल्ली बहादुर सिंहले बजेटमा त्यही महाबै पालिकासम्म सड़क सञ्चालन विकासको कुरा मात्र गरेर नहुने भन्दै पर्यटक क्षेत्रको विकासमा उदासीन भएको पाइएको पनि बताउनु भएको छ।
0: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ,
6: आउनुहोस्। माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27-590।
7: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
0: 8840
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क, मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको भनाई, चौथो दीक्षान्त समारोहमा झण्डै 2,000 विद्यार्थी दीक्षित लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महापे गाउँपालिका र शुभकालिका गाउँपालिका रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लगेका सरकारी तथा गैर सरकारी संघ संस्थाले जनाएका छन्। तिलागुफा नगरपालिका 10 रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा र महापे गाउँपालिका 2 महापे पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको उनीहरूको भनाइ छ। तिलागुफा नगरपालिका 10 स्थित रेड पाण्डा संरक्षण वन क्षेत्र रुडु बन्चमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेड पाण्डा भेटिएको होरेन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीप कुमार साईले बताउनुभयो। तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्र बहादुर साईले रुरु बन्चु पाटनमा रेड पाण्डा भेटिएको जानकारी दिँदा त्यसको संरक्षणका लागि स्थानीय तहले पहल गर्दै आएको बताउनुभयो। विगतमा नगरपालिकाको पर्यटक क्षेत्र समेत रहेको रुरु बन्चु पाटनमा रेड पाण्डा भएको स्थानीयले बताउँदै आएका थिए। शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा पनि रेड पाण्डाको वासस्थान भेटिएको गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बताउनुभयो। महापे गाउँपालिकाको महाबु पाटन क्षेत्रमा रेड पाण्डाको उचित वासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेड पाण्डा भेटिएको गाउँपालिकाले जनाएको छ। रेड पाण्डा विशेष गरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्ने गर्दछ। जंगलमा दाउरा घाँस गर्न गर्दा हुने मानवीय चाप, डडेलो र कुकुरको आक्रमणका कारण रेड पाण्डा लोप हुने गरेको छ।
0: असार शुरू भएसँगै जाजरकोट र रूकुम पश्चिम जिल्लालाई साँध बनाएर बहने भेरी नदीको किनारामा रोपाईको उत्सव चलिरहेको छ। मानव रोपेर मुरी फलाउने मानो रोपेर मुरी फलाउने महिनाका रूपमा रहेको यो महिनाको शुरूआत सुर्खेतको वीरेन्द्रनगर लगायत धेरै ठाउँमा धानको बिउ समेत राख्न बाँकी रहेको बेला रोपा उत्सवले रौनक बढाएको हो। यति बेला भेरीको शाखा खोला खोल्सीहरू निकै सरसिला भएका छन् भने हली बाउसे रोपार रोपार्नेहरूको रमाइलोले आकर्षण बढेको छ। जाजरकोटमा धान उत्पादनका हिसाबले 1,66,567 मेट्रिक टन उत्पादन हुने गर्दछ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यार्सा गुम्बा सहित हिमाली जडीबुटीको संरक्षण प्रबन्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताउनु भएको छ। संघीय संसद मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकको माथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले यार्सा गुम्बा लगायत जडीबुटीको व्यवस्थित संकलन सुरक्षा बीमा प्रशोधन केन्द्र स्थापना मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्ष 83-84 लागि जडीबुटी विकास कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह प्रदेश सरकार र सरकारवालासँग समन्वय भइरहेको बताउनुभयो। कैलालीमा वन अतिक्रमण हटाउने क्रममा ट्याम्पो भिरबाट समन्वय भइरहेको पनि बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यसका गुम्बा सहित हिमाली जडीबुटी संरक्षण प्रबन्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भएको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
6: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
10: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
11: सबैजनालाई नमस्कार छ है।
12: नमस्कार।
11: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ। यसका लक्षणहरू के हुन्?
12: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
11: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
12: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
11: सबैले सुन्नुभयो नि? अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
12: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
13: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
14: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
15: कान्छी, गहना कहाँबाट किने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन्तादी पसलमा जाने विचार गरेकी छु।
16: विजय सुन्तादी पसलमा नै किन नि?
15: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुन्तादी खरिद बिक्री पनि गरिन्छ। विजय सुन्तादी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यान्दल सुनार, विजय सुन्तादी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
17: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 96.2 मेगाहर्ज।
18: आठ फजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर।

0: कार्की गम्भीर घाइते हुनुभएको छ। ट्र्याक्टर जुम्ला बजारबाट सामान लिएर तिला गाउँपालिका चार नुवाकोटतर्फ जाँदै गरेको बेला दुर्घटनामा परेको हो।
1: बाँकेको गोलपुरमा कार र मोटरसाइकल एक आपसमा ठोकिएर विद्युतको पोलमा ठोकिँदा दुवै सवारी साधनमा आग लागि भएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते हुनुभएको इलाका प्रहरी कार्यालय गोलपुरले जनाएको छ। भीषण गर्मीका समयमा गुडिरहेको एवै विद्युतीय कार र मोटरसाइकल ठोकिँदा दुवै सवारी साधनमा आगो सर्किएको हो। इलाका प्रहरी कार्यालय गोलपुरले आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको र कारको अगाडिको अधिकांश भाग जलेर नष्ट भएको बतायो भएको छ। मोटरसाइकलमा चालक घाइते उपाध्यायको कोरपुर स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा समूह जेमा रहेका अस्ट्रिया र अर्जेन्टिना तथा समूह आईका फ्रान्स र नर्वेले पनि विजय शुरूआत गरेका छन्। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहान भएको खेलमा अस्ट्रियाले जोर्डनलाई 3-1 गोलअन्तरले पराजित गर्दै पहिलो खेलबाट 3 अंक जोड्न सफल भयो। अस्ट्रियाले खेलको 21 मिनटमा अग्रता लिए पनि 50 मिनटमा जोर्डनले बराबरी गोल फर्कायो। जोर्डनले विश्वकपमा गरेको यो नै पहिलो गोल हो। यस्तै विश्वकप उपाधि रक्षा अभियानको शुरूआतमै कप्तान लियोनल मेस्सी चम्किँदा अर्जेन्टिनाले अल्जेरियामाथि 3-0 प्रभावशाली जित निकालेको छ। यसै गरी नर्वेले इराकलाई 4-1 गोलअन्तरले हराउँदै शानदार विजय शुरूआत गरेको छ। यस्तै यही समूहका रहेका फ्रान्सले सेनेगललाई 3-1 गोलअन्तरले पराजित गरेको छ। विश्वकप फुटबलमा आज राति 11:15 समूह केमा रहेका पोर्चुगल र कंगो तथा बिहान 8:15 कोलम्बिया र उज्बेकिस्तान खेल्दैछन्। यस्तै भोलि बिहान 2:00 समूह एलमा रहेका इंग्ल्याण्ड र क्रोएसिया तथा 5:00 घाना र पानामा बीच प्रतिस्पर्धा हुँदैछ।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान गराउने गरेको सरकारी तथ्याङ्क।
1: मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई आधुनिक र रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको भनाई। चौथो दीक्षान्त समारोहमा झण्डै 2000 विद्यार्थी दीक्षित।
0: सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर तलास फैलाउने एक युवक प्रहरीको नियन्त्रणमा।
1: र विश्वकप फुटबलमा समूह जेका अस्ट्रिया र अर्जेन्टिना तथा समूह आईका फ्रान्स र नर्वेको विजय शुरूआत। आज पोर्चुगल र कंगो भिड्दै।
0: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
5: तपाईँ मात्रै चुरोट, स्कुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्कुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
4: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।

0: दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
1: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
0: ए, कुरा त्यस्तो पो हो। अब त्यो कसरी थाहा पाउने त दाई?
1: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
0: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ, फतेबाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादि र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै फुरी गाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादि पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालिका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जनका सधैँ बाजु छैन।

0: तपाईँले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
1: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
0: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
2: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815480401 र 9866949140।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भरिगाउँ बजार, बर्दिया।
5: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
6: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
5: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसईडीएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 9842866857 र 9815945522। एआर कम्प्युटर इन्स्टिच्युट, भरिगाउँ बजार, बर्दिया।
7: यो साल त ढुक्क भयो है बुढी।
8: हो नि, अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
7: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
9: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्, साथै वर्षाको समयमा

स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00450।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।
4: Dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, dinner, d

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो मेरो कोट प्यान्ट आऊ त
2: ए लिनुहोस् त
1: यो होइन नि बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न त्यो राम्रो छ कि
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त
1: अर्को जोड त सिलाउने नै हो त्यो सँगै बुवाको लागि दौरा सरवाल तिम्रो लागि कुर्ता सरवाल सँगै बाहिर छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो
2: ओहो बिनाजू यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त कहाँबाट सिलाएर ल्याउनु भयो
1: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि
3: हाम्रो यहाँ खान कपडा स्कुल ड्रेस कोट प्यान्ट सलवार ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 9841485875
2: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज़ वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामी चाहिँ शुरूआत गर्नेछौ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्।
0: र तेहरानले आफ्ना दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अन्तिम दिन उनले भने, होइन, यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक तीनवटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढ़ेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्दका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 ले प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 ले डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल छामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौं। उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम शुरूआत गरिसकेका छौं। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौं भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौं र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौं।
0: त्यस्तै नेपाली कांग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ, चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पायलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
8: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगत, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
9: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अलि अगाडि पनि हामीले दुई हप्ता जति लागि व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि ती औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौँ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
9: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनुलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको त्यो केही समयका लागि छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध
0: केही समय भन्नेको चाहिँ एक दुई साता
9: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
9: यो पुरै सहज भएर जानका लागि चाहिँ विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ। हामी त्यो गर्दा
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसंग संक्षेपमा। सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले